0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह चौरासी सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
6: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
7: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
6: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
7: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
6: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
8: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
0: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
10: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबरहरू अब विस्तारमा सुन्नुहोस्। नेपाल मौसम विज्ञान विभागले आगामी असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। सोमबार साँझ जारी मनसून विशेष मौसम बुलेटिन अनुसार मौसममा आउने यस बदलावले जनजीवन प्रभावित हुन सक्नेछ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भूभागमा पुगेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै डिप डिप्रेसन बलियो न्यूनचापीय क्षेत्रमा परिणत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो प्रणाली पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्ने देखिएकाले यसको प्रभाव स्वरूप बुधबारदेखि नै कोशी मधेश बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ़दै जानेछ। महाशाखाका अनुसार असोज 9 देखि 11 गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा हुनेछ भने 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। यसै गरी मधेश कोशी बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विभागको विशेष बुलेटिन अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सोमबार नै एक सूचना जारी गर्दै उच्च सतर्कता अप्नाउन सबै सरकारवाला र आम नागरिकलाई अनुरोध गरेको छ। भारी वर्षाका कारण बाढ़ी पहिरो ग्रेगेन बहाव आउने र शहरी र तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले प्राधिकरणले केही पूर्व तयारी गर्न आग्रह गरेको छ। प्राधिकरणले उक्त अवधिमा अत्यन्त जरूरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। त्यस्तै सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, 3 सुरक्षा निकाय र स्वयंसेवक लगायतले आम सर्वसाधारणलाई सुसज्जित गर्ने र प्रतिकारका लागि तयारी अवस्थामा रहन भनेको छ। जोखिम भएका राजमार्ग र सड़कहरूमा डोजर, एक्सकाभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्ने भनेको छ। प्राधिकरण जिल्लाले जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायले पूर्व सूचना अनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति र परिवारलाई विपद अनुमान पूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न भनेको छ। आकस्मिक बाढ़ी आउन सक्ने खोला खहरेका नजिकको बस्ती तथा पहिरोको जोखिमयुक्त स्थानका बासिन्दा बढ़ी चनाखो रहन पनि प्राधिकरणले सचेत गराएको छ। वर्षा र बाढ़ी बारे जानकारी लिन 1149, विपद मदत माग्न 1234, नेपाल प्रहरीलाई 100 र सशस्त्र प्रहरी बललाई 1114 सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। सम्भावित वर्षाका कारण ठूलो तथा साना नदी नालामा पानीको बहाव बढ़न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण तथा सड़क र हवाई यातायातमा समेत प्रभाव हुन सक्ने विभागले जनाएको छ। हालकै स्थानमा धानबाली भित्राउने मौसम रहेकोले सम्बन्धित कृषि विज्ञको सल्लाहमा मात्र कार्य गर्न अनुरोध गरिएको छ। साथै उक्त मौसमी प्रणालीको प्रभावले देशको हिमाली भूभागमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोहित तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अप्नाउन महाशाखाले अपील गरेको छ। पोखरा नगरको बीचबाट बग्ने प्रमुख खोला फिर्केको अतिक्रमित संक्रमण संरचना हटाउन पोखरा महानगरपालिकाले अन्तिम अल्टिमेटम जारी गरेको छ। 7 दिन भित्र फिर्के खोलाको खोला घर खाली गर्न सम्बन्धित संरचनाका धनीहरूलाई अपील गरेको हो। फिर्केमा खोलाको बहाव नै छेकेर स्वयं संरचना बनाएका छन्। तीमध्ये केही संरचना आइसकि नै महानगरपालिकाले र केही व्यक्तिलाई आफैले भत्काएका छन्। तर अझै धेरै संरचना खोलाको खोला घरमा नै छ र तर भत्काउन आनाकानी भइरहेको छ। सोमबार सूचना निकालेर तोकिएको समयभित्र संरचना नहटाए महानगर आफैले भत्काउने चेतावनी दिएको छ। महानगरले भत्काउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गर्ने मेयर धनराज आचार्यले बताउनुभयो। तोकिएको मितिभित्र अटेर गरी नहटाए महानगर आफैले कारण बमोजिम संरचना हटाउनेछ। त्यस बापत लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिनेछ, आचार्यको भनाइ छ। महानगरपालिकाले प्राकृतिक सम्पदाको संरक्षण र व्यवस्थित सर बनाउन खोला मिचेर बनाइएका कुनै पनि संरचना बाँकी नराख्ने अडान दावी गरेको छ। पोखरा 18 अँधेरी कुनादेखि 8 ओडाबाट बग्ने फिर्के खोला मुहानदेखि तीरसम्म 8 किलोमिटर छ। महानगरको शुरूआती अध्ययन अनुसार 160 भन्दा बढ़ी स्थायी र अस्थायी संरचना हटाउनु पर्ने थियो, तर जेठमा केही समय डोजर लगाएर केही संरचना हटाइएको छ। अझै 25 स्थायी र 26 अस्थायी र 5
कम्पाउण्ड वालको हत्काउनु पर्ने बताइएको छ। यसमा विद्यालयदेखि सरकारी कार्यालय र सामुदायिक संघ संस्थाका कार्यालयदेखि निजी संरचनाहरूसम्म पर्छ। बाँकी रहेका 58 संरचना मध्ये 29 संरचना धनीहरूले आफै भत्काउन शुरू गरेको बताइएको छ। 22 संरचनामा अहिलेसम्म कुनै काम शुरू भएको छैन। यसअघि महानगरले भदौ 15 समय सीमा दिएको थियो। प्राकृतिक विपत्ति र निरन्तरको वर्षाका कारण संरचना हटाउन समस्या भएकोले समय थप दिन घरधनीहरूले माग गरेका थिए। वर्षा र विपत्तिका कारण केही ढिलाइ भए पनि अब भने बाँकी रहेका सबै संरचना तुरन्तै हटाइने महानगरका मेयर आचार्यको जानकारी छ। खोलागरी क्लियर गरेपछि महानगरपालिकाले दार्जीलिङ निकायसँगको साझेदारीमा करिडोर निर्माण गर्ने योजना अघि सारेको छ। 42 करोड़ भन्दा बढ़ीको लागतमा पर्यटकीय संरचना निर्माण गरिने आचार्यले जानकारी दिनुभयो। यसअघिलाई कोरियाको चेओनगेचेन खोलासँग जोडेर पूर्वाधार निर्माणको प्रस्ताव गरिएको छ। चेओनगेचेन पनि शुरूमा मानव अतिक्रमणमा परे पनि पछि हटाएर भव्य पार्क र करिडोर निर्माण गरिएको छ। फिर्केमा पनि फुड ट्रेल रेस्टुरेन्ट चौताराहरू निर्माण गर्ने योजना छ। फिर्के खोला घर खाली नगरेकोमा नागरिक समाजले पटक पटक धारकर्षण गराउँदै आएको छ। नागरिक अगुवा रामबहादुर पौडेलले महानगरलाई निरन्तर घचघचाइरहेका छन्। अन्तत महानगरपालिकाले खोला घर हटाउने घोषणामा पुगेको छ। जिल्ला अनुगमन समिति कास्कीले पोखरामा खाद्य पसल अनुगमनलाई तीव्रता दिएको छ। तीज सकिए लगतै दशैं तिहार र छठ लगायतका पर्व नजिकैकाले सर्वसाधारणलाई सहज सुरक्षित र न्यायपूर्ण बनाउन अनुगमन तीव्र पारिएको हो। जिल्ला अनुगमन समितिले हालै मीनबहादुर शेरचन्द स्टोर्समा अनुगमन गरेको छ। अनुगमनमा उक्त पसलका संचालकले दशैं तिहारमा चिनी नुन लगायतका सामग्री अभाव नहुने र चिनी पनि प्रशस्त मात्रामा आयात भएको बताए। जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले उक्त स्टोर्सलाई सरसफाईमा ध्यान दिन र सामान व्यवस्थित गरी गोदाम गर्न निर्देशन दिए। उनले उपभोक्तालाई जति सक्दो सुपथ मूल्य र सहज रूपमा खाद्य सामग्री बिक्री गर्न समेत सुझाव दिए। नयाँ बजार स्थित मोहित ट्रेडर्समा समेत अनुगमन गरिएको थियो। उक्त स्टोर्सको गोदाम सरसफाई नभएको र गैरकानूनी रूपमा प्याकेजिङ मेसिन राखेको पाइएकाले उक्त पसललाई 2,00,000 जरिमाना र मेसिन जफत गरिएको छ। त्यसै गरी सेलवेज डिपार्टमेन्टलमा बिक्रीमाका लागि राखिएका तर रंग मिसाइएका झिलिङ्गा नष्ट गरिएको छ। डेन साइडको ड्रागन स्टोर्समा समेत अनुगमन गरिएको थियो। नेपालको संविधानले उपभोक्तालाई गुणस्तरयुक्त वस्तु तथा सेवा उपभोग गर्ने अधिकार सुनिश्चित गरेको छ। उपभोक्ता संरक्षण ऐन 2075 लागू भए पनि यसको कार्यान्वयन कमजोर छ। अन्तर्राष्ट्रिय मान्यता अनुसार उपभोक्ताको सुरक्षा वैकल्पिक वस्तु छान्ने स्वतन्त्रता गुनासो राख्ने अधिकारी क्षतिपूर्ति पाउने अधिकारी र सचेत उपभोक्ता बनाउन शिक्षा दिने दायित्व पनि राज्यको हो। तर यसका लागि कानूनी व्यवस्था मात्र पर्याप्त हुँदैन। प्रभावकारी कार्यान्वयनका लागि उपभोक्तालाई सही उचित गर्ने व्यवसायलाई इमान्दार बनाउने र राज्यलाई जिम्मेवार बनाउने त्रिकोणात्मक सहकार्य जरूरी हुन आउँछ। चाडपर्वमा उपभोक्ता वस्तुको माग अब स्वाभाविक रूपमा बढ़ने गर्छ। खाद्यान्न मासु तरकारी फलफूल दूध दही घिउ मिठाईदेखि पूजा सामग्रीसम्मको किनमेल अत्याधिक हुन्छ। यसले आर्थिक क्षेत्रलाई चलायमान बनाउने अवसर मिल्नुका साथै उपभोक्ताको अधिकार र सुरक्षामा पनि उत्तिकै चुनौती थपिने गर्दछ।

काठमाडौँको त्रिपुरेश्वरमा बस आगलागीमा परि घाइते भएका बसका चालक 25 वर्षीय दावा लामाको शरीरको 90% भाग जलेको छ। कीर्तिपुर वन अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख एवं सिनियर कन्सल्टेन्ट प्लास्टिक सर्जन डाक्टर विशाल कार्कीका अनुसार चालकको शरीरको 90% भाग जलेको र अवस्था गम्भीर रहेको छ। घाइते चालकलाई दिउँसो करिब 1 बजे अस्पताल पुर्याएको थियो। सोमबार 5/42/74 नम्बरको सार्वजनिक बसमा चालक 25 वर्षीय लामाले आगो लगाएका थिए। उनले आफ्नै बसमा किन आगो लगाए भन्ने एकिन कारण भने खुलिसकेको छैन। यद्यपि ट्राफिक प्रहरीसँगको विवादका कारण आक्रोशित भएर उनले यस्तो कदम चालेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटना भर्खरै भएकोले यसबारे विस्तृत अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको जानकारी गराएका छन्। यता त्रिपुरेश्वरको टेकु सड़क खण्ड अन्तर्गत त्रिपुरेश्वरको पार्किङ बेमा राखिएको 5/42/74 नम्बरको बसमा भएको आगजनी घटनाको सत्य तथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले छानबिन समिति गठन गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलका अनुसार घटनाको अनुसन्धान तथा छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्ने गरी सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद गैरेको समितिमा 7 सदस्यीय समिति गठन गरिएको छ। समितिमा प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय राम शाहपतका प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौँका सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिजा रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधि भीम ज्वाला राई र रिद्धि सिद्धि यातायातका प्रणालीका प्रतिनिधि लभ केसी सदस्य छन्। प्रशासनका अनुसार सोमबार बिहान करिब 10:47 बजे काठमाडौँ महानगरपालिका 11 स्थित त्रिपुरेश्वर चोकबाट टेकुतर्फ जाँदै गरेको रिद्धि सिद्धि यातायातको 5/42/74 नम्बरको बसका चालक दावा लामासँग ट्राफिक नियम उल्लंघन गरेको विषयमा सवारी यातायात व्यवस्था ऐन 2049 बमोजिम पूर्जी काट्ने क्रममा विवाद भएको थियो। त्यसपछि बसलाई पार्किङ बेमा लगेर रोकिएको अवस्थामा आगजनी भएको बताएको छ। छानबिन समितिले घटनासँग सम्बन्धित तथ्य प्रमाण तथा सूचना संकलन र विश्लेषण गर्नेछ। त्यस्तै घटनास्थलले प्रत्यक्ष देखेका तथा घटनाबारे जानकारी भएका व्यक्तिसँग सोधपूछ गरी बयान लिने र घटनास्थल वरपरको सीसीटीभी फुटेज अध्ययन तथा विश्लेषण गर्ने जिम्मेवारी पनि समितिलाई दिएको छ। बस पार्किङ बेमा राखिएको समयदेखि आगजनी भएको समयसम्मको टाइमलाइन तयारी गरी घटनाक्रमको तथ्यगत विश्लेषण गर्ने समितिको कार्य दिशामा उल्लेख छ। त्यसै गरी आगजनीबाट गम्भीर घाइते भएका चालक लामाको पृष्ठभूमि तथा अन्य प्रमाणिक विवरण समेत अध्ययन गरिनेछ। लामाको मोबाइल वा उनीहरूसँगकोबाट प्राप्त हुन सक्ने भिडियो म्यासेज तथा घटनासँग सम्बन्धित व्यक्तिसँग भएको सम्पर्क र कल डिटेल समेत छानबिनको दायरामा राखिएको छ। उपलब्ध सबै तथ्य प्रमाण र सूचनाको विश्लेषण गरी घटना के कस्तो कारणबाट भएको हो भन्ने तथ्य सत्य किन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी समितिलाई दिएको छ। साथै आगामी दिनमा यस्ता प्राकृतिक घटना दोहोरिन नदिन अपनाउनु पर्ने पूर्व सावधानी तथा नियन्त्रणका उपाय समेत समितिले सुझाउनेछ।

0: गण्डकी प्रदेशमा भदौ महिनामा भएका 19 91 सवारी दुर्घटनामा परि 21 जनाको मृत्यु भएको छ। दुर्घटनामा 14 पुरूष र 7 महिलाले ज्यान गुमाएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय पोखरा कास्कीले जारी गरेको भदौ महिनाको प्रगति विवरण अनुसार दुर्घटनामा 176 जना घाइते भएका छन्। घाइते हुनेहरूमा 33 जना गम्भीर र 143 जना सामान्य छन्। गम्भीर घाइते हुनेमा 25 पुरूष 7 महिला र 1 बालक छन्। त्यस्तै सामान्य घाइतेमा 92 पुरूष 40 महिला र 4 बालक र 7 बालिका छन्। दुर्घटनामा 121 सवारी साधन संलग्न भएका छन्। प्रहरीले दुर्घटनामा परेका 91 जनाको उद्धार गरेको छ। सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले भने अनुसार अधिकांश दुर्घटना सवारी चालकको लापरवाहीका कारण भएका छन्। 91 दुर्घटना मध्ये 74 चालकको कारणले भएका हुन् चालकले को कारणले भएका दुर्घटनामा तीव्र कारण छ। यात्रुको लापरवाहीको 9 सड़कको खाल्डा खुल्डीका कारण 2 दुर्घटना भएका छन्। प्रहरीले भदौ महिनाभर ट्राफिक नियम उल्लंघन गर्ने 14,553 सवारी साधनलाई कार्यवाही गरेको छ। कार्यवाहीबाट 1,28,95,500 रूपियाँ राशि संकलन भएको छ। सो अवधिमा 3,788 पटक सवारी चेकिङ गरिएको थियो। 6,370 पटक ट्राफिक प्रहरी परिचालन गरिएको थियो। विशेष कार्यवाही अन्तर्गत मादक पदार्थ सेवन गरी सवारी चलाउने 6,045 जनालाई 3,89,000 रूपियाँ र तीव्र गतिमा चलाउने 266 जनालाई 1,51,000 रूपियाँ राशि उठाएको छ। स्वरूप परिवर्तन गर्ने 126 सवारीलाई 1,49,600 रूपियाँ जरिमाना गराई यातायात व्यवस्था कार्यालय पठाइएको छ। लेन अनुशासन उल्लंघन गर्ने 345 जनालाई 2,13,000 रूपियाँ र ओभरलोड बोक्ने 241 सवारीलाई 4,27,500 रूपियाँ राशि संकलन गरिएको छ। प्रहरीले 5,126 सवारी साधन चेकिङ गरी 249 नम्बर प्लेट सुधार गरिएको छ। 728 सवारी साधनको भाडा दर अनुगमन गर्दा 1,695 भाडा दर ट्रान्स भएको पाइएको छ। नियम उल्लंघन गर्न 29 कार्यवाही गरी 2,000 रूपियाँ राशि संकलन गरिएको छ। यस्तै 61 सार्वजनिक सवारीमा सीसीटीभी तथा ड्यास क्याम जडान गरिएको छ भने हराएका 8 सवारी साधन फेला पारी धनीलाई बुझाएको छ। लागू पदार्थ सेवन गरी सवारी चलाउने 4 चालक र नियम उल्लंघन गर्ने अन्य 2-4 सवारी चालक अनुमति पत्र निलम्बनका लागि आयात कार्यालयमा पठाएको छ। लमजुङ साङ्जा र नवलपरासी बजार सुस्तपुरमा समेत लागू पदार्थ सेवन गरी सेवन चेकिङ र सवारी अनुगमनलाई तीव्र पारिएको छ। पोखरा महानगरपालिकासँगको सहकार्यमा बस पार्क र महेन्द्रपुलमा बस बिसौनी बोर्ड राखिएको छ। गैरा चौतारा र बुलाउदीको ब्ल्याक स्पटमा 18 थान रिफ्लेक्टर टेप टाँसिएको छ। प्रहरीले ट्राफिक सचेतनामूलक 4,626 कार्यक्रम मार्फत 2,45,708 जनालाई सावधित बनाएको छ। प्रहरीले हटलाइनमा आएका 6,091 कल सम्बोधन गरिएको छ। कार्यालयले भदौ 9 गते जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा प्रहरी निरीक्षक श्रीजित कुमार देवकोटालाई बेस्ट पुलिस अफ द मन्थबाट पनि पुरस्कृत गरेको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दोकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दोकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9821027014।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैंसी को दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447734। मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरुको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसै ल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषया रुसै दे कार तब खोरबे खैबै बैंक छो जर यासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
3: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
4: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
3: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
5: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
6: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
7: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98462-20127।
6: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
8: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। प्रतिनिधि सभाले 15 सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेको त्रिशूली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभा नियमावली 2083 को नियम 180 बमोजिम गठनका लागि प्रस्तुत गर्नुभएको विशेष समिति गठन सम्बन्धी प्रस्तावमा बैठकले सहमति जनाएको हो। समितिमा सांसद अच्युत लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, ध्रुवराज राई, धनञ्जय रेग्मी, निशा डागी, पुष्पराज कणेल, मोहन आचार्य, रमेश कुमार मल्ल, मिङमा ग्याम्पु शेर्पा, रविन्द्र पटेल, सरस्वती लामा, सुजता तामाङ र सीता थपलिया रहनु भएको छ। समितिले पहिलो बैठकबाट अध्यक्ष चयन गर्नेछ। हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेको स्थितिशून्य विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नु समितिको उद्देश्य रहेको छ। गृह मन्त्रालयले रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून रहेको जनाएको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटता र प्रविधिको अभावका बावजूद खोज तथा उद्धार कार्यलाई नेतृत्व दिएको जानकारी दिनुभयो। विशेष गरी जलविद्युत आयोजनाका सुरुङहरूमा केन्द्रित भई उद्धार कार्य भइरहेको उहाँको भनाइ छ। अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भूगोल कठिन रहेको पुष्टि गरेको उल्लेख गर्दै गृह सचिव शर्माले सम्भावना रहेसम्म सुरक्षा निकाय र विपद विज्ञहरूको समन्वयमा खोज सारी राखिने बताउनुभयो। खोज र उद्धारपछि राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढ़ाउने गृह मन्त्रालयले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषदका प्रतिनिधिहरू होल्डिङ सेन्टरमा परिचालन गरिएको छ। पालिका र गैर सरकारी संस्थाको समन्वयमा अभिभावकहरूबाट छुटेका बालबालिकाको व्यवस्थापन भइरहेको र अहिलेसम्म बालबालिकाको अवस्थामा कुनै गम्भीर समस्या नदेखिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले जलवायु जन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि नीतिगत र कानूनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले अति जोखिममा रहेका नदी तटीय र भौगोलिक बस्तीहरूको पहिचान गरी सुरक्षित ठाउँमा सार्न सरकारलाई भनेको छ। बैठकका निर्णयहरूबारे जानकारी दिँदै समिति सभापति समीक्षा बास्कोटाले जलवायु परिवर्तनका कारण सिर्जना हुने विपदका बहुआयामिक जोखिमहरूको दिगो समाधानका लागि जलवायु न्यायको सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात गर्न सरकारलाई निर्देशन दिएको बताउनुभयो। यस्तै भोटेकोशी बाढ़ीमा ज्यान गुमाएकाहरूको वैज्ञानिक विधिबाट शव व्यवस्थापन र डीएनए परीक्षणका लागि कार्यविधि तयार पार्न मन्त्री परिषद गृह र कानून मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको उहाँले बताउनुभयो। समितिले अल्प आपतकालीन अवस्थामा परिने प्रशासनिक कामलाई सरल पारदर्शी र शीघ्र बनाउन समेत ताकेता गरेको छ। यस्तै जलवायु परिवर्तनबाट हुने हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु न्यायका लागि पर्वतीय तथा अति प्रभावित राष्ट्रहरूसँग सहकार्य गर्न समितिले सरकारलाई सुझाव दिएको छ। लुम्बिनीमा सोमबारदेखि 17 विश्वशान्ति मंच कार्यक्रम शुरू भएको छ। काठमाडौँको धुम्बाराई स्थित लुम्बिनी विश्वशान्ति मंच र लक्जमबर्गमा रहेको सेन्जेन पीस फाउण्डेशनको संयुक्त आयोजनामा शुरू कार्यक्रम बुधबारसम्म चल्नेछ। यसपटकको कार्यक्रम 21 शताब्दीमा शान्तिको पुनर्कल्पना विषयवस्तुमा केन्द्रित रहेको संस्थापक तथा आयोजक लुम्बिनी विश्व शान्ति मंचका अध्यक्ष वासुदेव गौतमले बताउनुभयो। कार्यक्रममा जलवायु न्याय, दिगो विकास, पर्यटन लगायतका विषयमा छलफल हुने उनी बताउँछन्। कार्यक्रममा इन्टरनेशनल सेन्जेन पीस फाउण्डेशन, लक्जमबर्गका अध्यक्ष विक्की हन्सेन, इन्स्टिच्यूट फर इकोनोमिक्स एण्ड पीस, अस्ट्रेलियाका संस्थापक एजुकेटिभ चेयरमेन स्टिभ क्लेमेन, एम तिब्बतीयन बुद्धिज्मका धर्मगुरू गेसे सोनाम, भूटानका रिगजिङ रिगल, भारत र नेपालका लागि मंगोलियाका राजु डाक्टर उल्जित लुप्सानजावा र जेनेभाबाट आनन्द आन्द फिलिप लगायतको उपस्थिति रहेको छ। उद्घाटन सत्रमा सोमबार बिहान लुम्बिनी प्रदेश सरकारका प्रदेश आयोजना सचिव खिमबहादुर कुँवर, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजन, लुम्बिनी कपिल वस्तु ग्लोबल क्याम्पेन बेल्जियमका अध्यक्ष डाक्टर राजेन्द्र बारीको पनि उपस्थिति रहेको आयोजक गौतमले बताउनुभयो। लुम्बिनीमा आयोजना भएको यो कार्यक्रम दक्षिण एसियाकै पहिलो रहेको दावी आयोजकले गरेको छ। यसभन्दा अघि यो कार्यक्रम दक्षिण अफ्रिकामा भएको थियो, त्योभन्दा अघि भने स्पेनको बार्सिलोना भएको थियो। यस किसिमको कार्यक्रमले पर्यटन विकासमा टेवा पुग्ने दावी आयोजकको छ। सँगसँगै यसलाई सुरक्षा तथा भूराजनीतिक कोणबाट विश्लेषण गरिएको छ। यहाँ हुन सक्ने गतिविधिलाई लिएर सुरक्षा निकायहरूले सूक्ष्म निगरानी बढ़ाएका छन्। कार्यक्रममा हरेक जसो गतिविधि सुरक्षा निकायको नोटिसमा रहन्छन्। सुरक्षा संयन्त्रले कार्यक्रममा उपस्थित हुने केही व्यक्तिहरूको पृष्ठभूमि र नेपालको एक चीन नीतिमा पार्न सक्ने असरलाई विशेष ध्यान दिनुपर्ने औलाएका छन्। कार्यक्रममा एक अतिथि हुन् गेस सोनाम, तिब्बती बुद्ध धर्मको गेलुग परम्परा अनुसार लामा अध्ययनपछि गेसे उपाधि प्राप्त हुन्छ। यो उपाधि लासाका तीन गुम्बा गान्देन, ड्रेपुङ र सेरासँग सम्बन्धित छ। अर्कोतर्फ भारत स्थित तिब्बती धार्मिक केन्द्रहरूसँग पनि यसको सम्बन्ध रहेको बताइने गरिन्छ, जसलाई दलाई लामासँग जोडेर चिनिया लक्षले विश्लेषण पनि गर्दै आएका छन्। एकचिन नीतिमा उनीहरूका गतिविधिले असर पर्न सक्ने चुनौती पनि उत्तिकै रहेको विश्लेषण गरिन्छ। डाक्टर उल्जित लुस भान भोलिको सत्रको मुख्य वक्ता हुन्। मंगोलियामा तिब्बती बौद्ध धर्मलेको गेलुका सम्प्रदायिक र दलाई लामाको प्रभाव रहेको मानिन्छ। 2023 दलाई लामाले 8 वर्षीय मंगोलियाली बालकलाई 10 जिम्बुत्साम्बा खुतुकको रूपमा मान्यता दिएका थिए। मंगोलियाली बौद्ध धर्ममा सबैभन्दा उच्च श्रेणीको आध्यात्मिक पद यसलाई मानिन्छ।

उता जापानमा आएको शक्तिशाली समुद्री आँधी डुजुआनका कारण एसियाली खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ। नागोया र आइची प्रिफेक्चरमा भइरहेको विभिन्न खेलका तालिकाहरू आदिका कारण फेरबदल गरिएको छ, जस अन्तर्गत हिजोको तय गरिएको घोडचढी सम्बन्धी प्रतियोगिता भोलिका लागि सरेको आयोजकले जनाएको छ। एसियाली खेलकुदमा सहभागी झण्डै 4,000 खेलाड़ी तथा पदाधिकारीहरू अहिले कोस्टा सेरेना नामक क्रूज जहाजमा बसिरहेका छन्। आँधीको प्रभाव त्यो क्षेत्रमा पुगेकामा जहाजलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ। खतरापूर्ण रूपमा टरेपछि मात्र जहाजलाई पुनः त्यही स्थानमा फर्काइने जापानी अधिकारीहरूलाई उद्धित गर्दै रोटरासले जनाएको छ। यसैबीच जापानी टोलीमा चीफ टेमिसन कोशी इनोउले सम्भावित आपतकालीन अवस्थाको सामना गर्ने विषयमा जापान ओलम्पिक कमिटीसँग निरन्तर बैठक भइरहेको जानकारी दिनुभएको छ। 130 किलोमिटर प्रति घण्टाको गतिमा आएको यस आँधीका कारण खेलकुद बाहेक सयौं उडानहरू रद्द हुनका साथै बुलेट ट्रेन सेवा र अन्य ठूला कार्यक्रम समेत प्रभावित भएका छन्। मौसमविदहरूले भारी वर्षा र हावाहुरीका जोखिम कायमै रहेकाले सबैलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेका छन्। यिनै खबरसँगै बिहान 6 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 9 बजे खबर संगाल आउनेछ। हामीसँग सफलताको पाइलामा केही सुन्न सक्नुहुन्छ। विभिन्न गीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो?
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा, UFO र ट्री कम्प्लेक्सको बिचमा।
13: फोन नम्बर 061-57-9015।
14: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
15: मेरी आमै नि, घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
14: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5% चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
14: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
19: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
14: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्को बाल्टी र बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
17: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
5: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
20: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
21: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
20: अनि कहाँ छ छोरा यो पसल?
21: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
20: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
21: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
20: पोखरा 2 बिन्दवासिनी बस पार्क,
21: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
20: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
21: मोबाइल नम्बर 98 4 60 59 581,
20: 98 1 65 15 475।
22: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।

0: अब जहां नाच लेते हो, थोड़ा सा गा लेते हो, थोड़ा सा देख लेते हो, थोड़ा सा सोच लेते हो, तो समझते हो कि तुम मट्टी के पुतले नहीं हो, तुम बहुत पहुंचे हुए कोई हो। यही हमारा जन्म हुआ, यही हमको अपना शरीर छोड़ना है, यहां इसी धरती पे।
1: Hear yourself, स्वयं को आवाज लाए सुन हो।
2: आज जसले आफूलाई बुवा मान्नुहुन्छ, एउटा समय थियो कि उहाँ बुवा हुनुहुन्थेन। जब एक वर्षको हुनुहुन्थ्यो, दुई वर्षको हुनुहुन्थ्यो, तीन वर्षको हुनुहुन्थ्यो, चार वर्षको हुनुहुन्थ्यो, बुवा कसरी हुन सक्नुहुन्छ? तर यसको मतलब यो होइन कि तपाईँ जीवित हुनुहुन्थेन। जीवित हुनुहुन्थ्यो, सोच्नुहुन्थ्यो, अनुभव गर्नुहुन्थ्यो र हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै यस जिन्दगीमा साराका सारा जुन नाताहरू छन् परिवर्तन हुन्छन्। यहाँसम्म कि यो जुन शरीर छ यो पनि एउटै रहँदैन। बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै यसमा पनि परिवर्तन भइरहन्छ। तर तपाईँ भित्र एउटा क्षमता छ, एउटा चीज छ जसमा कहिले पनि परिवर्तन हुँदैन, जुन बदलिँदैन, र त्यो हो त्यस वास्तविक आनन्दलाई अनुभव गर्ने क्षमता। त्यो कहिले पनि बदलिने छैन। म जुन चीजको चर्चा गरिरहेको छु त्यो अत्यन्त स्पष्ट कुरा छ, जटिल होइन, जटिल होइन। एउटा प्रविधि छ जुन निकै लामो समयदेखि छ र बदलिएको छैन। तपाईँ थोक बदलिरहेको छ, जसै जसै प्रोसेसरहरू कम्प्युटरमा धेरै धेरै शक्तिशाली भइरहेका छन्, मेमोरी सस्तो भइरहेको छ, ड्राइभ चिप आइरहेको छ, त्यसरी नै सारा चीजहरू बदलिरहेका छन्। तर एउटा चीज छ जुन कहिले पनि बदलिएको छैन र कहिले पनि बदलिने छैन। म त्यस चीजको चर्चा गर्दछु। स्पष्ट के छ? स्पष्ट कुरा त के छ भने कि प्यासीलाई पानीको आवश्यकता छ, भोकोलाई भोजनको जरूरत छ, यो त तपाईँलाई थाहा छ नि। त यदि कतै जानुहोस्, हरेक चीजको प्रबन्ध होस्, मानिस विवाहहरूमा जान्छन् जसै भित्र आउँछ, जसलाई तिर्खा लागेको छ उसलाई पानी चाहिन्छ, जसलाई भोक लागेको छ उसलाई खाना चाहिन्छ, जो थाकेको छ त्यसलाई आराम चाहिन्छ। त कोही बस्नेछन्, कोही पानीको खोजीमा जानेछन्, कोही खानाको खोजीमा जानेछन्, यदि म तपाईसँग भनौँ कि तपाईँले पनि एउटा प्यास लागेको छ तर तपाईँले आफ्नो प्यासलाई बुझ्नुहुन्न, तपाईँलाई पनि प्यास लागेको छ, तर तपाईँले आफ्नो प्यासलाई बुझ्न सक्नुहुन्न, तपाईँ भन्नुहुनेछ कि यस्तो हुन सक्दैन, यदि मलाई प्यास लागेको छ भने मलाई त थाहा हुन्छ। तर मानिसलाई यस्तै हुन्छ कि मानिसले जुन कुरा सरल छ, स्पष्ट छ, प्रत्यक्ष छ, त्यसलाई बिर्सिन्छ। आदिम कालदेखि यो प्रश्न सोधिँदैछ कि म को हुँ, यहाँ किन आएको छु, मेरो जिन्दगीको उद्देश्य के हो। कसैले भन्यो, मानिस मानवता हराइरहेको छ, मानवता हराइसक्यो, तैपनि मानिसले आफूलाई मानिस बनाउनमा लागिरहेको छ, तर मानवता बिना मानिस कसरी बन्न सक्छ। जबसम्म उसले बुझ्दैन कि उसको हृदयको प्यास के हो, तबसम्म अगाडि कसरी बढ्न सक्छ। हजुर, तपाईले माग्न त सिक्नुभयो, भगवानसँग माग्नुहुन्छ, माग्न त सिक्नुभयो, तर जुन पहिले नै उनले दिएका छन् के त्यसको उपयोग गर्न आउँछ कि आउँदैन, के त्यसलाई अपनाउन आउँछ कि आउँदैन। जुन भगवानले पहिले नै आशीर्वाद दिएका छन् के त्यसलाई स्वीकार गर्न आउँछ कि आउँदैन। यदि आउँदैन भने यो तपाईँको सबभन्दा ठूलो कमजोरी हो। यदि त्यस आशीर्वादलाई चिन्नुहुन्न, यदि तपाईँलाई आशीर्वाद प्राप्त भइहाले पनि कसरी थाहा पाउनुहुन्छ के आशीर्वाद दिइएको छ।

शांति तथा मानवीय हित का कार्यमा आत्मज्ञान प्रचार संघ। आत्मज्ञान प्रचार संघ शांति को संदेश नेपाल भर प्रचार गरी हरेक मानिसलाई आन्तरिक शान्ति अनुभूति गर्न सहयोग गर्ने उद्देश्यले स्थापित मुनाफा आर्जन नगर्ने एक सामाजिक संस्था हो। यो संस्था विधिवत रूपले विक्रम सम्बत 2041 सालमा नेपाल सरकारमा दर्ता भई निरन्तर रूपमा कार्य गर्दै आइरहेको छ। यो संस्थाले आफ्नो उद्देश्य प्राप्तिका लागि विभिन्न कार्यक्रमहरू गर्ने गरेको छ। यसका साथै प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्तिहरूका लागि राहत सामग्रीहरू समेत वितरण गर्ने गरेको छ। यस संस्थाको नेपाल भरि 500 भन्दा बढी शाखाहरू छन्। यसले अन्तर्राष्ट्रिय शान्ति दूत श्री प्रेम रावज्यूको शान्तिको सन्देशलाई जनमानसमा पुर्याउने र प्रेम रावज्यूलाई बेला बेलामा नेपालमा आमन्त्रित गरी विशाल कार्यक्रमहरू समेत आयोजना गर्ने गर्दछ। अब कुरा गरौं आत्मज्ञान प्रचार संघले गरेका केही मानवीय र सामाजिक कार्यहरूको। यो संस्थाले शुरूआतका दिनदेखि नै मानवीय सहायताका कार्यहरू गर्दै आएको थियो। यस्ता मानवीय हितका कार्यहरू गर्ने क्रममा 2072 सालको भूकम्पको समयदेखि यो निकै नै सक्रिय भएर अगाडि आयो। उक्त भूकम्पको समयमा शुरूमा करिब 3000 व्यक्तिहरूका लागि र पछि लगभग 2 महिनासम्म आत्मज्ञान प्रचार संघ केन्द्रीय कार्यालयले लगभग प्रत्येक दिन 1500 भन्दा बढी मानिसहरूलाई स्वच्छ र तातो भोजन गराई प्रेरणा दिई बसोबासको समेत व्यवस्था गर्यो। यसका विभिन्न शाखाहरूबाट पनि यो कार्य भइरह्यो र यसले विभिन्न दुर्गम गाउँमा पुगेर पनि मानिसहरूलाई मदत गर्यो। समय समयमा भइरहने प्राकृतिक प्रकोपहरू जस्तै आग लागि, बाढ़ी पहिरो, शीत लहर आदिमा आवश्यक सहयोग गर्दै आइरहेको छ। हालैको COVID-19 महामारीको समयमा पनि संस्थाले अत्यन्तै सुरक्षित तरिकाले मानिसहरूलाई भोजनका लागि आवश्यक खाद्यान्न प्याकेटहरू उपलब्ध गरायो भने स्वास्थ्य सुरक्षाका लागि पनि थुप्रै त्यस्ता सामग्रीहरू उपलब्ध गराएर सहयोग गर्यो। त्यसै गरी बागमती सरसफाई, टोल सरसफाई, वृक्षारोपण गरेर समाजमा परिवर्तन ल्याउने थुप्रै थुप्रै सामाजिक तथा मानवीय कार्य गर्दै आएको छ। संसार भरि नै प्रभावकारी रहेको प्रेम रावज्यूको सकारात्मक सन्देशको श्रृंखलाबद्ध विशेष कार्यक्रम पीस एजुकेशन प्रोग्राम अर्थात शान्ति शिक्षा कार्यक्रमले जेलका बन्दीहरू, सुधार गृहका हजारौं मानिसहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याएको छ। भविष्यमा पनि यस संस्थाले यस्ता प्रभावकारी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहनेछ। सारा संसारबाट आएका निमन्त्रणाहरूमा प्रेम रावज्यूले आफ्नो समय तालिका मिलाएर विश्वका धेरै देशहरूमा पुगेर एउटै सन्देश दिने गर्नुहुन्छ। मानिसको जीवन फेरि पाइँदैन, यो मौकालाई खेर जान नदिनुहोस्। शान्ति सम्भव छ, आफू भित्रको शान्तिको अनुभव गर्नुहोस् र यसमा म तपाईलाई मदत गर्न सक्छु, उहाँ भन्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: बारिश त बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061-585-9915।
7: कृषि विकास बैंक लिमिटेड ल KYC विवरण धबै विवतेर ले जरूरी फ्रेडी। ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रुब धै छ्याब लब लागिरी रुसैल KYC धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण थै रोसै औ विवरण क्या चतसिम विषा रोसैले कारत बख्योर्वे खैबै बैंक छो जरियासी थेरै सेल्पीसी KYC विवरण धबै विवरण नमकलमु। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय रामशाह पथ, काठमाडौँ।
8: हेलो
9: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
8: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको PST टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
10: सम्पर्क PST ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक्स साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334. खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheelको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9560110900, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धौलो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
10: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
12: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93, 97659 50 960। दोस्तीटु मिट सप मिट सप मिट सप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87 488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डिक्राफ्ट उद्योग।
6: रेनबो हेन्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
9: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुँवर, सम्पर्क 98161-62983, 98562-58855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
10: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्छौ?
11: एरिया मै
10: नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल ढोका आर्जन गर्न श्रमिक काठ उद्योगतिर जान लागेको होइन
11: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
12: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
13: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
14: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषयवस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सबै ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ।
10: मदन भण्डारीलाई खासै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशापित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ पर्यटन क्षेत्रको विषयमा छलफल गर्नेछौ। पर्यटन क्षेत्रभित्र पनि महिलाहरूको अवस्था के छ यो विषयमा छलफल गर्नेछौ। पर्यटन क्षेत्र आफैमा एउटा वृहत क्षेत्र हो। त्यहाँभित्र हुन त त्यो एकदमै सन्तुष्ट दिने खालको व्यवसाय हो, त्यो क्षमताले हुने व्यवसाय हो। त्यहाँ महिला र पुरुष हुँदैन र पनि नेतृत्वमा महिलाको अर्थपूर्ण सहभागिताका लागि संस्था स्थापना गरेर हरेक क्षेत्रमा महिलाको उपस्थिति गराउनका लागि र ती लुकेर बसेका महिला व्यवसायी दिदीबहिनीहरूलाई बाहिर ल्याउनका लागि महिला पर्यटन व्यवसायी मञ्च ओटेफले थुप्रै गतिविधिहरू गरिरहेको छ। यो हिसाबले आज हामी कुराकानी गर्नेछौ। आज हामीसँग हुनुहुन्छ महिला पर्यटन व्यवसायी मञ्च ओटेफका अध्यक्ष सामाजिक व्यक्तित्व ममता नेउपाने हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौँ। यहाँ हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: हजुर, अहिले पछिल्लो समयमा पर्यटन क्षेत्रको अवस्था चाहिँ कस्तो छ अहिले चाहिँ?
1: सर्वप्रथम त म हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकि अब हजुरले मलाई यो जुन मलाई चाहिँ आज टाइम दिएर मलाई पर्यटन व्यवसायमा महिलाहरूको कस्तो छ भनेर जुन मलाई बोलाएर यहाँ मेरो आफ्ना भावनाहरू भन्न दिनुभएको छ त्यसमा सर्वप्रथम धेरै धेरै धन्यवाद दिन चाहन्छु। अहिले महिलाहरूको समग्र पर्यटन व्यवसायलाई जुन खोजेँ मैले, जस्तै अब महिला पर्यटन व्यवसाय मञ्च भनेर हामीले चाहिँ यो महिला हामीले जुन आर्थिक विकासका लागि पर्यटनमा महिलाको आर्थिक विकासका लागि पर्यटनमा महिलाको सहभागिता भनेर हामीले चाहिँ जुन 2074 साल साउन 29 गते स्थापना गरेका थियौँ र अहिले हामीले चाहिँ 1 दशक चाहिँ हामीले बिताइसकेका छौँ र हामीले विभिन्न खालका कार्यक्रमहरू गरिरहेका छौँ पर्यटन प्रवर्धनको लागि। अनि हामीले चाहिँ पर्यटन हामीले आफ्नो क्षमता अभिवृद्धि महिलाहरूको क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रमहरू जस्तै अब बाढी पीडित हुन्छन् होइन, अनि हामीले चाहिँ विभिन्न स्कुलहरूमा गएर बच्चाहरूकोलाई चाहिँ कापी कलमहरू बाँड्ने, अनि स्कुलमा अब हामीले जस्तै अहिले हामीले गत साल हामीले यही तालगराई माविमा होटल म्यानेजमेन्टको लागि हामीलाई सामग्रीहरूको उपलब्ध के चाहिएको छ त्यहाँ सामग्रीहरू छैन भन्नुभयो, उहाँहरूलाई हामीले सम्पूर्ण होटल म्यानेजमेन्टको लागि सम्पूर्ण चाहिने सामग्रीहरू पुरै दिएका थियौँ र त्यहाँ चाहिँ अवश्य नै त्यहाँ चाहिँ विद्यार्थीहरूले चाहिँ त्यसमा त्यो हामीले जुन दिएका थियौँ त्यसमा प्रयोग गर्नुभएको छ होइन। त्यस्ता कामहरू धेरै गरेका छौँ र हामीले चाहिँ महिलाहरूले चाहिँ पर्यटन प्रवर्धनको लागि धेरै ठाउँमा गएर अवलोकन गरेर जस्तै धार्मिक पर्यटन है अनि अब ट्रेकिङ हाम्रो अब संस्थामा चाहिँ धेरै किसिमका महिलाहरू हुनुहुन्छ ट्रेकिङ ट्राभल होइन अनि अब अब विभिन्न हामी एउटा एक किसिमले हामी चाहिँ पर्यटन परिषदको छाता सङ्गठन जस्तै विभिन्न संस्थामा लागेका महिलाहरूलाई एक एउटा छाता मुनि राखेर हामीले चाहिँ यो संस्थालाई चाहिँ अगाडि बढाइराखेका छौँ।
0: हजुर, भनेपछि महिलाहरूको सहभागिता पनि उत्साहजनक छ भनौँ न। 74 सालमा स्थापना गर्दाखेरि र अहिले 73 साल लगभग अब हामी होइन 10 वर्षमा प्रवेश गर्दै गर्दाखेरि महिलाहरूको सहभागिता चाहिँ कस्तो पाउनुहुन्छ?
1: एकदम राम्रो, एकदम राम्रो। हाम्रो चाहिँ लगभग 233 जना चाहिँ हाम्रो सदस्य साथीहरू हुनुहुन्छ र उहाँहरू चाहिँ एकदमै हाम्रो अब यति फरक भएको छ कि जुन हामीले चाहिँ कुन उद्देश्यले गरेका थियौँ त नि, अब हिजो चाहिँ महिलाहरूको संस्था थिएन, पुरुषहरूको संस्था मात्रै थिए होइन, अनि अहिले अब हामीले के सोच्यौँ भने हामी चाहिँ बिजनेस व्यवसायमा हामी मिहिनेत गरिरहेछौँ तर अब पुरुषहरूको संस्था छन् महिलाहरूको संस्था छैनन्, हामी पनि अलिकति हामीले पनि लिडरसिप लियौँ भन्ने उद्देश्यले हामीले यो संस्था दर्ता गर्यौं र हाम्रो धेरै अहिले मलाई लाग्छ अहिले अब कति म धेरै कार्यक्रमहरूमा गइरहन्छु होइन अब एकदम राम्रो पुरुषहरूको एकदम ठुलो संस्था हो भन्ने हुन्छ नि त त्यसमा चाहिँ महिलाको नेतृत्व भएको ठाउँमा एकदम अझै राम्रो भएको देख्छु कि मैले
0: हजुर हजुर भनौँ न अब यसले त जुन खालको तपाईँहरूको उद्देश्य थियो आर्थिक विकासका लागि पर्यटनमा महिला भनेर होइन त्यो खालको चलायमान भनौँ न अझै संस्थाहरूप्रति आकर्षित हुँदै महिलाहरूले नै स्थापना गर्ने अथवा अझै बढी सक्रिय भएको पाउनुमा छ
1: एकदमै किनभने अब पहिला चाहिँ महिलाहरूले चाहिँ अब पुरुषहरूको नाममा दर्ता भएका संस्थाहरू थिए नि त अब पुरुषहरूको नाममा आफ्ना व्यवसायहरू पनि पुरुषहरूको नाममा दर्ता हुन्थे कि अहिले चाहिँ अब महिलाहरूकै नाममा गर्नुपर्छ भने धेरै भएको छ अब हामीले जस्तै यो अब संस्थामा हामीले धेरैभन्दा धेरै आफ्नै नाममा दर्ता भएका महिलाहरूलाई मात्रै समावेश गरेका छौँ कुनै कुनै साथीहरू अब फ्यामिलीको मार्फत पनि आउनु भएको छ तर अहिले धेरै गरेका छौँ र अझै पनि साथीहरूले के सोच्नु भएको छ भने ए अब हामीले त अगाडि बढ्नु पर्दा त हामीले आफ्नै नाममा गर्नुपर्दो रहेछ भन्ने चाहिँ गर्नुभएको छ त्यो भएर धेरैको अझै थप चाहिँ भइरहेको छ कि आफ्नो नाममा दर्ता गर्नुपर्छ आफैले बिजनेस गर्नुपर्छ आफै चाहिँ आर्थिक विकासमा अगाडि बढ्नुपर्छ भन्ने चाहिँ महिलाहरूलाई भइरहेको छ
0: होइन एउटा त अर्को कुरा त नेतृत्व विकास नै भइरहेछ नि त होइन अहिलेसम्म आइपुग्दाखेरि तपाईँहरूलाई पनि भनौँ न मञ्चमा गएर बोल्नेदेखि लिएर होइन कार्यक्रमहरू आफ्नै निर्णयले आफ्नै क्षमताले कार्यक्रमहरू गरिराख्नुमा छ अहिले विशेष गरेर तपाईँहरूको संस्था स्थापना भएदेखि एकदमै महत्त्वपूर्ण कामहरू के गर्नुभयो
1: हामीले चाहिँ संस्था स्थापना भएदेखि हामीले धेरै कुराहरू गरेका छौँ महत्त्वपूर्ण कुराहरू त अब एउटा दुईवटा भनौँ दुई चारवटा मात्रै हुन्छन् तर कार्यक्रमहरू अब धेरै कार्यहरू हामीले धेरै धेरै ठाउँमा जाने अब हामीले चाहिँ महिलाहरूले चाहिँ गरेका जुन महिलाहरूले प्रोजेक्टहरू गरेका हुन्छन् नि त बच्चाहरूलाई चाहिँ समेलेर अब अनाथ बच्चाहरूलाई समेटेर गरेका हुन्छन् कति बच्चाहरूलाई त्यस्तो ठाउँमा पनि हामी पुगेर त्यहाँ पनि सहयोग गरेका छौँ अनि हामीले चाहिँ सबभन्दा त महिलाकै नेतृत्व महिला नै अगाडि बढ्नुपर्छ होइन हामी एकदमै साहसी महिला हुनुपर्छ साहसी हुनुपर्छ पुरुष जत्तिकै हामी त्यत्तिकै हामी पनि हुन सक्नुपर्छ होइन हामी चाहिँ साहसीको रूपमा हामी ट्रेकिङहरू पनि गरिराख्छौँ होइन अनि हामीले चाहिँ विभिन्न ठाउँमा अब अहिले गत साल हामी चाहिँ त्यो पर्यटन धार्मिक पर्यटन प्रवर्धनको लागि गयौँ है उसमा गजेन्द्र मक्षधाम धेरै कुराहरू थाहा पायौँ कि हामीले एउटा कुरा कस्तो लाग्यो भने त्यहाँनिर हामी गयौँ होइन गएपछि हामी चाहिँ एउटा वाल्मीकि आश्रम भन्ने छ नि त्यो चाहिँ हाम्रो नेपालमा रहेछ होइन तर हामी जाँदा इन्डिया भएर इन्डियाको बोर्डरबाट पैसा तिरेर जानुपर्दो रहेछ क्या अन्त कस्तो दुःख पनि लाग्यो होइन अब यो त हाम्रो सरकार

0: समस्या भएको ठाउँमा हामी महिला पर्यटन व्यवसाय पुगेकै छौँ, पुगेकै छौँ, गएकै छौँ, हेरेकै छौँ र त्यसलाई हामीले सहयोगहरू थोरै दिने सहयोगहरू गरेकै छौँ।
1: हजुर हजुर, अहिले जस्तै महिला पर्यटन व्यवसायले भोगिरहेका प्रमुख चुनौतीहरू चाहिँ के के हुन्?
0: चुनौतीहरू त धेरै नै छ, किनभने अब महिलाहरूलाई चाहिँ घरको चुलो चौकोदेखि सबै कार्यहरू गर्नुपर्ने छ, व्यवसायी भइकन फेरि विभिन्न ठाउँमा पनि होइन उपस्थित भएर हरेक कार्यहरू गरिरहनु परेको छ नि त। अब बिहान उठेर महिलाहरूले चुलो चौको देखाउन घर व्यवहार बच्चा देखाउन लिएर अनि व्यवसाय देखाउन लिएर फेरि विभिन्न कार्यक्रमहरूमा पनि उपस्थित हुनु परेको छ। त्यस्ता खालका त्यसलाई चाहिँ म चुनौती जस्तो लाग्छ होइन, किनभने अब सत्र पुरुषको जस्तै महिलाहरूलाई चाहिँ अलिकति समस्या हो कि जस्तो पनि लाग्छ कि मलाई आफ्नो आफ्नो अनुभव
1: सत्र उठेर हिँडिहाल्न सोच्न पर्ने भोलि त्यहाँ छ भनेपछि अलिक छिटो उठ्ने हो कि होइन, भोलि के छ गतिविधिहरू घरको त्यो भ्याएर हिँड्नुपर्ने ती अवस्थाहरू चाहिँ छन्। विशेष गरेर भनौँ न महिला भएकै कारणले अलिकति नचल्ने त्यस्तो त हुँदैन, अलिकति क्षमताले गर्ने कुरा भयो होइन।
0: बिजनेसमा त एकदमै झन् महिलाले महिला पुरुषभन्दा महिला भएको ठाउँमा धेरै राम्रो चल्छ। अब जस्तै उदाहरणको लागि अब रेस्टुरेन्टहरूमा पनि अब महिला वेटरहरूले गर्ने रेस्पेक्ट होइन, अनि जस्तै होटलहरूमा पनि एकदम जुन महिलाहरूले जसरी स्वागत गर्नुहुन्छ नि एकदमै मनैबाट स्वागत गर्नुहुन्छ नि त्यसरी गर्नुहुन्छ, त्यो भएर महिलाहरू त महिलाहरूको लागि त एकदमै त्यस्तो चुनौती जुन चाहिँ महिलाहरूले गर्नुहुन्छ नि त्यसले गर्दा नै बढी बिजनेसहरू भइरहेको हुन्छ कि, उहाँहरूसँग बढी पोलाइट हुन्छ नि त, क्षमता हुन्छ। त्यसमा पनि अब चाहिँ महिला पर्यटन व्यवसाय मञ्च हो त्यसले विभिन्न समयमा क्षमता अभिवृद्धि तालिमहरू यस्ता विभिन्न चाहिँ आफ्नो क्षमता बिजनेसलाई कसरी क्षमता अगाडि बढाउने भन्ने तालिमहरू दिइरहेको हुन्छ र चाहिँ अझै बढी थप भइरहेको छ।
1: हजुर हजुर, अहिले एकदमै भनौँ न सुरु गर्न कसैले व्यवसाय सुरु गर्न चाहनुहुन्छ महिलाहरूले भने पहाडका लागि जस्तै कुची सिप बजार मध्ये सबैभन्दा ठुलो चुनौती चाहिँ के देख्नुहुन्छ?
0: अब त्यस्तो खालको अब जुन आफूले बिजनेस व्यवसाय गर्नको लागि चुनौती त पहिला त अब पैसा नै हुन्छ होइन, पैसा नै हुन्छ, अब सबैसँग पैसा भएको हुँदैन नि त, अब त्यो चाहिँ अब राज्यले पनि हेरिदिए कति कति अब ह्यान्डिक्राफ्टहरू हाम्रो त महिलाहरूले नेपालमै उत्पादन भएका चिजहरू बेच्न पाए कति राम्रो छ नि त, कतिवटा कम्पनीहरू छन् अब ती सुरुबाट चाहिँ उहाँहरूले गर्नुभयो त्यो धेरै अगाडि बढाउनु भयो, तर अझै पनि अब हाम्रै संस्थामा पनि त्यता 230-240 जना मान जुन सदस्य साथीहरू हुनुहुन्छ उहाँहरू सम्पूर्णले चाहिँ ठुलो ठुलो बिजनेस मात्र त गर्नु भएन, अब जस्तै ह्यान्डिक्राफ्टहरू टाइपको होइन, अनि तपाईँको चाहिँ अब बिजनेस व्यवसायहरू धेरै छन् क्या, धेरै तरिकाका छन्, अब सिपहरू सिप सिक्नु पऱ्यो नि त, अहिले त अब कति कल्चरहरू आइरहेका छन् जस्तै कफीहरूको पहिला यत्र चिया पसलहरू हुन्थ्यो नि अहिले कफी कल्चर छ नि त, अब कफी कल्चरको लागि त सिक्नै पर्ने हुन्छ नि त, त्यसमा सिक्नै पर्ने हुन्छ, क्षमता त चाहिएकै हुन्छ, त्यहाँ चाहिँ हो हुन्छ अब पैसाले पनि गर्छ, अब स्टाफहरू राखेका हुन्छन् तर स्टाफले चाहिँ कसरी निकालेको छ त्यो कफीलाई कस्तो खालको टेस्ट ग्राहकलाई दिएको छ त्यो चाहिँ आफूले जान्नु पऱ्यो कि, आफूले सिक्नु पऱ्यो कि, त्यस्ता सिकाइहरू चाहिँ हुनुपर्छ, हुनुपर्छ भन्ने चाहिँ हुनुपर्छ जस्तो लाग्छ। र मैले चाहिँ अगाडि 81 सालमा चाहिँ हजुरको चाहिँ हामीले 22 सिकेका थियौँ कि, अब जस किन सिक्नु पऱ्यो महिलाहरूले चाहिँ उहाँहरूको त आफैको क्याफेहरू हुन्छन् आफैका होटलहरू हुन्छन् भन्ने कुरा पनि मैले सुनेको थिएँ कि बाहिर बाहिर, तर त्यो कस्तो हुन्छ भने सिकेपछि त कस्तो खालको दिएको छ त नि ग्राहकलाई होइन, अनि कति अब त्यो सधैँ स्टाफहरू भइरहेका हुन्छन् कि आफैले पनि गर्न सक्नु पऱ्यो नि त, उनीहरूको त अहिले त अब सरकारले 8 घन्टा भनेको छ, 8 घन्टापछि जानुहुन्छ, बिचमा त मान्छेहरू आउन सक्छ त्यसमा त आफैले गर्न सक्यो नि त, कति साथीहरूले चाहिँ आफैले सिकेर आफैले गर्नुभएको छ क्या, एकदम खुसीको कुरा के, धेरै साथीहरूले चाहिँ जति कुराहरू सिक्नु भएको छ नि त्यो चाहिँ आफूहरूले उपलब्ध गराएर अहिले चाहिँ तपाईँको चाहिँ एकदम आफैले गर्ने सब आफै चाहिँ अगाडि बढेर गर्ने महिलाहरूको चाहिँ त्यो प्रयास चाहिँ एकदम बढेको छ,
1: बढेको छ। हजुर, अहिले त केही गर्न चाह्यो भने सम्भावना नै धेरै छन् है,
0: धेरै छन् सम्भावनाहरू धेरै छन्, अहिले त तपाईँको चाहिँ अब
1: इच्छा शक्ति हुनु पर्यो
0: अनि आफूले चाहिँ एउटा जागर भनौँ न

0: एकदम खट्नै पर्छ बिजनेस व्यवसायमा जति पनि महिला होस् पुरुष होस् बिजनेस व्यवसायमा खटिनुपर्छ टाइम टेबल मिलाउनुपर्छ अर्काको भरमा चाहिँ हुँदैन म चाहिँ एकदमै म त्यो किन भन्न चाहन्छु भने आफूले म चाहिँ अब लगभग 3 दशक भन्दा बढी 33 वर्ष भयो बिजनेस गरेको होइन मेरो आफ्नो अनुभव जुन ठाउँमा आफू खटेको छ त्यो सफल भएको छ जुन ठाउँमा आफू खटेको छैन अब सिस्टममा छ भने पनि त्यो चाहिँ सिस्टममा भएको हुँदैन कि त्यस्तो लाग्छ मलाई चाहिँ
1: हजुर हजुर अहिले भनेपछि त यो तपाईँहरूले पहिला हाम्रो योगदान भनौँ न पर्यटन क्षेत्रमा महिलाको योगदान थियो तर पनि खासै मूल्याङ्कन थिएन नि त हामी एकजुट भएका थिएनौँ त्यो भएर देखिएको पनि थिएन अहिले चाहिँ कस्तो खालको देख्नुहुन्छ जस्तै पोखराको पर्यटनमा महिला व्यवसायीहरूको योगदान चाहिँ कस्तो देख्नुहुन्छ
0: पोखराको पर्यटन व्यवसायमा महिलाहरूको योगदान एकदमै राम्रो छ अहिले चाहिँ पहिला महिलाहरूले चाहिँ जुन पुरुषहरूले गरेको बिजनेसमा अगाडि पछाडि हेर्ने अनि यसो चाहिँ हेर्ने थियो भने अहिले चाहिँ म आफै गर्छु आफ्नै सहभागितामा गर्छु आफैले लगानी कति महिलाहरूले त आफैले म आफै लगानी गर्छु भनेर छुट्टै बिजनेस पनि गरिसकेका छन् धेरै महिलाहरूले चाहिँ त्यो गर्नुभएको छ त्यो भएर अहिले जति पनि चाहिँ जुन हामीले यो महिला पर्यटन व्यवसाय मञ्च ओटेफले जति पनि कार्यहरू गर्यो नि त्यसमा चाहिँ उहाँहरूले हाम्रो साथीहरूले चाहिँ ठ्याक्कै हुने यो क्षमता त हुँदो रहेछ हामीले गर्नैपर्छ यो चाहिँ गर्नैपर्छ धेरै अगाडि बढ्नुभएको छ कि धेरै अगाडि बढ्नुभएको छ महिलाहरू अनि धेरै ठाउँमा अगाडि बढेर जाने अब भनौँ न पहिला पहिला ट्रेकिङहरू हाइकिङहरू यस्तोहरूमा महिलाहरू कम हुनुहुन्थ्यो नि त अनि जहाँ पनि जानुपर्छ हामीले गर्नुपर्छ अब त्यहाँ जानुहुन्छ त्यहाँ गएर त्यही पर्यटन प्रबन्धनको लागि हामीले पनि यस्तो गर्नुपर्दो रहेछ अब त्यही अनुसारको चाहिँ अब ट्राभल एजेन्सीहरू छन् सबैजना यहाँ यस्तो छ है त्यो छ है यसरी गर्नुपर्छ भनेर आफै गर्नुहुन्छ कि पहिला चाहिँ के छ के छ थाहा हुँदैन थियो नि अहिले त अब सहभागिता महिलाहरूलाई पनि सहभागिता गरेर गरिने हुन्छ नि त अनि गएपछि त यस्तो हुँदो रहेछ ट्रेकिङहरूमा जहाँ पनि पुग्नु भएको छ कि धेरै ठाउँमा पुगिसक्नु भएको छ र धेरै कुरा सिक्नु भएको छ
1: अहिले भनौँ न त्यो एउटा सङ्गठनले पनि तपाईँहरू आफै पनि कार्यक्रममा सहभागी हुने होइन आफ्ना विचारहरू राख्नु कति कार्यक्रमहरू आफै पनि आयोजना गर्ने गरिराख्नु भएको छ पोखरालाई चाहिँ पर्यटनको राजधानीको रूपमा चर्चा गरिरहँदाखेरि साँच्चै नै यहाँको पर्यटन व्यवसायले अपेक्षित गति लिन सकेको छ त
0: ठ्याक्कै सोचे जस्तो त लिन सकेका छैन किनभने अब धेरै चुनौती हुँदो रहेछन् होइन अब हाम्रो चाहिँ पर्यटनको राजधानी भनेर जुन घोषणा गरिएको छ हुन त त्यो छु मन्त्र कि वार्ताका भन्ने जस्तो चाहेको त होइन होइन बिस्तारै गर्ने हरेक कुराहरू बिस्तारै हुन्छन् भन्ने बित्तिकै सबै कुरा हुँदैनन् तर यहाँ चाहिँ विकासको लागि अब जस्तै बाटाघाटा बाटाहरू खाल्टा खुल्टी हुन्छन् होइन पर्यटकहरूलाई अब आएर सरसफाइ देउन्टतिर अब यत्रो फेवातालको हेर्नु न फेवातालहरू नि सरसफाइ अझ अहिले त धेरै पहिलाको भन्दा त धेरै राम्रो भएको छ तैपनि अझै अब बाटाघाटाहरूमा सरसफाइमा पर्यटन अब पर्यटनको राजधानी पोखरा भनिसकेपछि त हजुरको चाहिँ ठ्याक्कै एयरपोर्टबाट आउँदा बस्तरबाट आउँदा आऊ हुने खालको हुनु पऱ्यो क्या त्यसमा चाहिँ अझै पनि हामीले के गर्न सकिन्छ जस्तो लाग्छ भने अब जस्तै पर्यटन एयरपोर्टबाट आउँदा अनि पर्यटन बस्तरबाट आउँदा सरसफाइ सरसफाइको एकदम महत्त्वपूर्ण लाग्छ क्या मलाई किनभने विदेशमा चाहिँ अब सबै एकदम सफा ठाउँबाट आएका पर्यटकहरू आउँदाखेरि यस्तो फोहोर रहेछ भन्ने चाहिँ फोहोर नहोस् र अनि त्यसमा चाहिँ हरियाली हरियाली पनि एकदम इम्पोर्टेन्ट छ कि हरियाली अब बाटाघाटा त लगभग बनिरहेका छन् तर बनेकालाई त्यो संरचना पनि हुनु पर्यो त्यसलाई चाहिँ ती खाल्टा खुल्टी पुर्ने साइडमा होइन अनि अलिअलि त्यस्तो रुख बिरुवाहरू पनि सलक्क रूपले सफा हुने त्यो भयो भने अझै थप राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ
1: हजुर हजुर भनेपछि त्यति हामीले सोचे जस्तो चाहिँ भएको छैन
0: सोचे जस्तो भयो
1: प्रयासरत हुनुहुन्छ सबैजना
0: एकदम अब गऱ्यो भने हुँदो रहेछ मैले धेरै प्रयासहरू देखेँ होइन सरकारले चाहिँ गरेका अब देखिन्छन् क्या छिटो छिटै गरिरहन्छ नि त अहिले अब मुङलिन सडक पनि त्यत्रो सातै गयो होइन अब त बराबरै भयो होइन यत्रो हेर्नु न कृष्णभेर चाहिँ त्यत्रो पहिरो गयो अनि हाम्रो चाहिँ अब अहिले त छैन नि त पर्यटकहरू त धेरै चाहिँ कम भएको छ क्या झन् सिजनको मुखमा आएर विभिन्न कुराले चाहिँ रोकिरहेको छ क्या अनि हजुरको चाहिँ त्यो अहिले अब सतत बन्यो बनेको छ त्यो कतिको चाहिँ होइन बनि बलियो हुन्छ त्यो अहिले चाहिँ केही अब केही समयको लागि त्यो बनेको छ त्यसले गर्दा अब अलि पर्यटकहरू छिटै आउनुहुन्छ कि अब सिजनको मुखमा आउनुहुन्छ कि जस्तो लागेको छ कि
1: हजुर भनेपछि भनौँ न अब यो सरकारले काम गरिरहेको छ भन्नुहुन्न
0: सरकारको काम त अहिले देश गरिरहेको देखिएको छ देखिएको छ
1: अबको पर्यटनमा जस्तै महिला उद्यमशीलताका कुराहरू पनि हामी धेरै गर्छौँ अनि तपाईँले पनि हेन्डिक्राफ्टको कुराहरू ल्याउनुभयो नयाँ सम्भावना चाहिँ के देख्नुहुन्छ पर्यटनको क्षेत्रमा
0: पर्यटनको क्षेत्रमा नयाँ सम्भावनाहरू त धेरै पनि धेरै छन् नि जस्तै हामीले चाहिँ हाम्रो यहाँको ब्रान्ड के हो त नि नेपालमा नेपालमा आएर विदेशीहरूले एउटा गिफ्ट लानुहुन्छ नि ती के हुन्छ नि हाम्रो चाहिँ यहाँको एकदमै जुन मौलिक यहाँको एकदमै पोखराको नेपालको के हो त नि भन्ने कुराहरू चाहिँ कमै छन् हिजो हो हामीले मैले पनि कति 17 वर्ष चाहिँ गार्मेन्ट गरेका थिएँ क्या अनि धेरै गिफ्टहरू लानलाई चाहिँ उहाँहरूले अब लुगाहरू जुन हुन्छ नि बच्चाका लुगाहरू त्यहाँ तलिर अब महिलाहरूका त्यस्ता लुगाहरू चाहिँ लानुहुन्थ्यो अझै हामीले चाहिँ नेपाली झल्किने तरिकाको के नेपालमै अब झल्किने तरिकाका सामानहरू बनाएर बिक्री वितरण गर्न पाए अझै राम्रो थप
1: नेपालीपन
0: नेपालीपन अझै थप देखिन्थ्यो कि भन्ने जस्तो लाग्छ
1: हो नि हामी नै विदेश गयौँ भने केही न केही गिफ्ट होइन लिएर आइरहेको हुन्छौँ साथीभाइलाई आफन्तलाई आफूलाई पनि तर हामीले पठाउने के छैन
0: त भन्ने त्यो चाहिँ लाग्छ मलाई गत साल चाहिँ यो चाइना छेन्दु चाहिँ पहिलो फ्लाइटमा मगाएको थिएँ अनि त्यहाँ जाँदा त्यहाँको चाहिँ एउटा हुँदो रहेछ कि डल्फिन त्यो के एउटा हुन्छ नि एउटा उहाँहरूले चाहिँ दिनुहुँदो रहेछ कि हाम्रो यहाँको चाहिँ यस्तो हुन्छ है भनेर एउटा गुडिया बनाउनु हुँदो रहेछ अनि त्यहाँ हामीले त्यो ल्यायौँ अनि यो अरूहरूले भने ए चाइनाबाट ल्याएको भनेर भने कि भनेपछि त त्यो चाइना झर्किँदो रहेछ नि त एउटा त्यो थियो कि मैले ठ्याक्कै त्यो बिर्सेँ डल्फिन होइन त्यो एउटा कस्तो चाहेको थियो त्यसको
1: बिर्सेँ
0: त्यो भइदियो भने हुन्थ्यो भन्ने मलाई चाहिँ लाग्छ कि
1: गर्ने हो भने सम्भावनाहरू थुप्रै छन् तपाईँहरू त अब धेरै ठाउँमा कहिले होमस्टे होइन अघि पनि भन्नुभयो हामी धार्मिक तीर्थस्थल गयौँ कति ठाउँमा सहयोग लिएर जानुहुन्छ कति ठाउँमा कार्यक्रमै गर्न गइरहँदाखेरि जस्तै होमस्टे स्थानीय खाना हस्तकला संस्कृति त्यो सँगसँगै सांस्कृतिक पर्यटनका लागि कस्तो खालको सम्भावना देख्नुहुन्छ
0: सम्भावना त छ तर ठ्याक्कै सम्भावना भए पनि मलाई लाग्छ कि अब जस्तै होमस्टे जान्छौँ हामी होइन होमस्टे जाँदा अब त्यहाँको मौलिक के हो त नि त्यहाँको खानाहरू के हो त नि त्यो तरिकाको बनाउनुहुन्न कि उहाँहरूले लोकल टाइपको बनाउनुहुन्न कि धेरै ठाउँमा गइसक्यौँ हामी त्यही ब्रोइलरमा कुखुराको मासु होइन
1: त्यही
0: अम्लेट अनि त्यही ब्रेड के त्यही ब्रेड अनि त्यस्तो टाइपको दिनुहुन्छ कि अब छुट्टै खालको कति ठाउँमा त दिनुहुन्छ त्यो कोदोको रोटीहरू टाइपको पनि दिनुहुन्छ दिन त होइन तर त्यो मैले धेरै ठाउँमा के देख्छु भने लोकल जे छ त्यही दिने कि जस्तै गुन्द्रुक होइन अब मासु नै दिन पर्दा नि लोकल कुखुराको झोल बनाएर दिए भयो होइन टेस्ट त्यो गरिदिने भए हुन्थ्यो अनि अब हरेक कुराहरू हुन्छ नि त कतिपय कुराहरू त्यो थाहा हुँदैन कि
1: त्यही मकैको सिजन भयो बारीभरि मकै छ भने नि अम्लेट र ब्रेड किन दिन पर्यो होइन त्यही मकै पोलेर अथवा भुटेर दिए पनि भयो छुट्टै टेस्ट हुन्छ फेरि कोक फ्यान्टा किन
0: दिनु पर्यो
1: त्यही दही दुध होला
0: त्यो दिँदैनन् कि अनि त्यो कस्तो अझ होइन हामी पोखराबाट गएका हुन्छौँ पोखराबाट हामी चाहिँ गाउँतिर गयो होइन बरु पोखरामा मोहीहरू बनाएर खान पाइन्छ गाउँतिर छैन दुध चिया खान पाइँदैन
1: हो त नि
0: भैँसी पाल्ने छैनन् मान्छेहरू सबै पोखरातिर छन् त्यो देखाउनको लागि गरे जस्तो लाग्ने कि त्यो भएर अब अझै अब युवाहरू धेरै विदेशमा पलाइनु भएको छ अब गाउँहरू गाउँहरूको त्यो सबै चाहिँ तपाईँको चाहिँ खेतीपातीहरूमा जङ्गल भएको छ त्यसमा चाहिँ सरकारले हेरेर सरकारले चाहिँ कृषिमा अझै बढी थप हेरेर ल गर्नुपर्छ भन्ने गराइदिने भए राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई कि मलाई आफूलाई आफ्नो फिल मलाई फेरि मनपर्छ त्यस्तो होइन मैले पनि एउटा त्यो आफ्नोलाई चाहिँ म यो कफी सम्बन्धी सबै कुरा गर्ने भएको भएर मलाई चाहिँ गाउँतिर गएर त्यो कफीहरू बनाउने रोप्ने त्यो मैले पनि गरेको छु कि अलिकति चाहिँ मासुन्चे गाविसमा कफीको चाहिँ फार्म खोलेको छु क्या मैले अब हाम्रो आफ्नो अब कफीको चाहिँ सबै कुरा भएपछि त्यसलाई चाहिँ मैले जोड्छु अनि सोध्छु मैले चाहिँ मैले मेरो लागि भन्दा पनि त्यहाँ मैले गरेँ भने त्यहाँका मान्छेहरूले त्यहाँको चाहिँ ग्रामीण क्षेत्रका युवाहरूले चाहिँ ए उहाँबाट आएर यसरी गराउँछ भने हामी किन नगर्ने हुँदो रहेछ त भन्ने सोच बनाउनुहुन्छ भनेर मैले त्यो प्रयास गरेको छु क्या अहिले
1: त्यही त आफूले गर्यो भने फेरि एउटा उदाहरण पनि हुन्छ होइन गर्न सकिन्छ भन्ने खालको पनि हुन्छ जस्तै यही क्षेत्रमा हुन्छ नि विभिन्न खालका सरकारका अनुदानहरू महिलाहरूलाई गर्ने गरी विशेष प्राथमिकतामा पारेर अनुदानका कार्यक्रमहरू अथवा सस्तो अनुदान नै लोन पनि प्राप्त भए त्यो चाहिँ कतिको सहज भए साथीहरूले छलफल हुन्छ कि हुँदैन गर्न चाहनेहरूलाई लिन कतिको सहज भयो
0: त्यो त यो न्युजहरूमा त धेरै आएको थियो होइन अब कति साथीहरूले लिनुभयो होला हाम्रो पर्यटन क्षेत्रमा चाहिँ अब अरू अरू पनि अब लोनहरू पनि भएको हुनाले र अनि अब कति साथीहरूले त त्यसलाई युटिलाइज गर्नुभएको छ अब कति त त्यति सहजीकरण चाहिँ छैन जति जति भनेको छ नि जति त्यो भने भनिरहेको छ तर त्यो भने जतिको चाहिँ सहज चाहिँ छैन
1: अघि तपाईँले प्रसङ्ग जोड्नुभएको थियो पर्यटन आकर्षित गर्नको लागि सबैभन्दा पहिला पूर्वाधार पनि चाहिएको रहेछ त्यो सँगसँगै वातावरणले पनि असर गर्छ सरसफाइ हरियाली त्यो सँगसँगै व्यवहार र सेवा चाहिँ कति महत्त्वपूर्ण हुन्छ
0: व्यवहार र सेवा त एकदमै महत्त्वपूर्ण हुन्छ नि त हामी पनि कुनै ठाउँमा जाँदैछौँ भने कुनै हामी होटलहरूमा जाँदैछौँ भने उहाँहरूले गरेका व्यवहार उहाँहरूले गरेका सेवाबाट हामी कति चाहिँ उहाँहरूले यस्तो राम्रो गर्नुभयो भन्ने हुन्छ नि त त्यस्तो चाहिँ अब हामीले पनि त्यो गर्नुपर्छ है भन्ने लाग्छ के र अब यहाँ भयो त्यो चाहिँ एकदमै महिलाहरू जहाँ हुनुहुन्छ महिलाहरू जहाँ उभिनु भएको छ जुन बिजनेसमा महिलाहरू हुनुहुन्छ त्यसमा चाहिँ व्यवहार र सेवा चाहिँ दिनुभएको छ एकदमै त्यो चाहिँ एकदम म चाहिँ एकदमै भन्न चाहन्छु महिलाहरू जहाँ हुनुहुन्छ जुन जुन व्यवसायमा महिलाहरू हुन्छ त्यहाँ चाहिँ व्यवहार र सेवा चाहिँ पूर्ण रूपमा दिनुभएको छ
1: जस्तै अहिले हामीले सोच्दै नसोचेको घटना भयो होइन यस्ता विपत्ति भोग्दै पनि आएका छौँ 72 सालमा भूकम्पदेखि लिएर कोरोना होइन अहिले फेरि अब केही सिजनको मुखैमा आएर यो खालको अवस्था आयो त्यो खालको अवस्थाहरूमा हुन त व्यवसायीहरू अगाडि बढिरहेको हिसाबले तयारी हुँदो रहेछ कि जस्तो पनि लाग्ने तर कहिले काहीँ पलायन भएको हिसाबले हेर्दाखेरि चाहिँ केही व्यक्तिहरू त्यहाँभित्र पनि त्यो तयारी हुन्न कि जस्तो लाग्ने त्यो विपद सम्बन्धी कतिको तयारी भएको हुन्छ कि छलफल हुन्छ कि हुँदैन तपाईँहरूको फोरममा चाहिँ विपदमा पनि हामी यसरी तयारी गरौँ है भन्ने खालको
0: अब त्यो विपदमा पनि तयारी है भन्दा पनि विपद पछि चाहिँ हामी धेरै तयार गर्छौँ होइन विपद अगाडि चाहिँ अब कतिखेर के हुन्छ त नि भन्ने कुरा ठ्याक्कै थाहा नहुने क्या ठ्याक्कै थाहा नहुने अनि विपद पछि चाहिँ अब गर्नुपर्छ है अब हामीले चाहिँ यसरी कसरी सकिन्छ के गर्न सकिन्छ कहाँ गएर के गर्ने हो भनेर हामीले छलफल चाहिँ गरिरहेको छौँ
1: अहिले पनि तपाईँहरूले नि धेरै सहयोग पनि गर्नुभयो होइन
0: गर्यो हामीले चाहिँ अब साथीहरूसँग अलिअलि पहिला जुन तिजको बेला आएको थियो नि त अब तिजमा चाहिँ यस्तो महिलाहरू चाहिँ तिजमा यताउता गएर डर नखाउँ अथवा संस्थाले पनि अब त्यसरी रमाइलो नगरौँ त्यो पैसा चाहिँ लगेर बाढीपीडितलाई नै दिउँ भन्ने हिसाबले हामीले उठायौँ र हामीले चाहिँ लगभग 121,111 गरेर चाहिँ दियौँ र विभिन्न अब अहिले देखिरहेको छु मैले अब होइन अब धेरै ठाउँबाट सहयोग भएको छ र मैले आफूले पनि व्यक्तिगत रूपमा पनि मैले भन्नुपर्छ मेरो चाहिँ दुइटा क्याफेको चाहिँ पुरै व्यापार चाहिँ रात कोर्समा के ठ्याक्कै हजुरको चाहिँ त्यही क्युआरमै 5 दिनसम्म गरियो कि 5 दिनसम्म हामीले गर्नुपर्छ आखिरमा के रहेछ त कतिका त्यत्र 5-7 घर थिए 5-7 व्यवसाय थिए सबै गए भन्ने सुन सुनियो नि आखिरमा त त्यो हिजो उहाँहरूलाई पऱ्यो भने भोलि जसलाई पनि पर्छ नि त त्यो भएर हामीले चाहिँ गर्नुपर्छ भनेर आफ्नो हामीले आफ्नो फ्यामिलीको मिटिङ बसेर दुइटा हाम्रो दुइटा क्याफेको बिजनेस टोटल्ली चाहिँ 5 दिनसम्म रात कोसमै जम्मा गर्थ्यौँ कि र कतिपय अब हाम्रो व्यवसायमा चाहिँ विदेशीहरू अब मैले हाम्रो चाहिँ यो अपार्टमेन्ट बिजनेस पनि छ क्या त्यसमा चाहिँ हामीले नौवटा अपार्टमेन्ट पनि चलाउँछौँ फर्निस्ड अपार्टमेन्ट त्यसमा चाहिँ अब विदेशीहरूलाई भन्यौँ यस्तो यस्तो समस्या छ यस्तो छ भनेपछि उहाँले हामीले जुन हाम्रो जुन हामीले अपार्टमेन्ट गरेको ठाउँमै छ हाम्रो एउटा क्याफे त्यसमा चाहिँ हामीले क्युआर राखेका थियौँ अनि त्यसमा तत्काल उहाँले चाहिँ अब अलिअलि खाएर अनि नखाएर पनि डाइरेक्ट पेमेन्ट चाहिँ त्यसरी गरिदिनु अनि त्यो गर्दाखेरि एकदम खुसी लाग्दो रहेछ सहयोग गर्दा आफूलाई पनि एकदम खुसी लाग्दो रहेछ कि त्यस्तो
1: गर्यौँ
0: धेरै साथीहरूले गर्नुभयो धेरै हाम्रो महिला साथीहरूले धेरै बिजनेस व्यवसायबाट ठुलो ठुलो रकम चाहिँ दिनुभयो कि सबै धेरैजनाले अब अलिअलि हामीले चाहिँ उठाएर दियौँ होइन यता तर पाँच पाँच ठाउँमै अथवा आफ्नै भनौँ न धेरै ठुलो रकम पनि दिनुभएको छ कि धेरै पर्यटन व्यवसाय महिलाहरूले
1: पक्कै पनि यो अहिले त धेरै व्यक्तिहरूले होइन आफ्नो खर्च कटाएर पनि गर्नुपर्छ भन्ने खालको भावना एउटा मानवीयताको भावना जागृत हुनु पनि सकारात्मक कुरा हो समाजलाई एक ठाउँमा जोड्ने कुरा पनि हो हामी पर्यटनको कुरा गरिरहेको छौँ जस्तै तपाईँहरूले आफ्नो तर्फबाट धेरै सक्दो प्रयास पनि गर्नुभएको छ जस्तै ओटेफले चाहिँ निजी क्षेत्र अथवा सरकारसँग कस्तो खालको अपेक्षा गरेको छ
0: हामीले महिला पर्यटन व्यवसायले चाहिँ निजी क्षेत्र अथवा सरकारसँग हामीले के अपेक्षा त अवश्य नै गरेका छौँ होइन अब हामीले चाहिँ जति पनि कार्यक्रमहरू गर्छौँ हामीले अब सरकारबाटै ल्याएर जस्तै पर्यटन बोर्ड नगरपालिका होइन महानगरपालिकाबाट वडाबाट जतासुकैबाट
1: हजुर
0: हामीले पैसा नै मागेर अब त्यसरी गरिन्छ नि त हामीसँग त अब त्यसरी पैसा हुँदैन कार्यक्रम गर्नको लागि त हामीले लिनैपर्छ अनि त्यो भएपछि हामीलाई चाहिँ अब लिनुहुन्छ गर्नुभएको छ अहिलेसम्म अब चलेकै छ होइन अझै पनि राम्रोसँग गरिदिए हुन्थ्यो हामीलाई एउटा आउँछ कि अब महिलाहरूकै भएर होला अब महिलाहरूलाई चाहिँ धेरै क्षमता अभिवृद्धिको लागि भनेर मात्रै बजेट छुट्याएको हुन्छ अब चाहिँ हामीले के अपेक्षा गर्छौँ भने हामी महिलाहरूले जे पनि गर्न सक्छौँ हामी जहाँ पनि पुग्न सक्छौँ हामी स्वदेश विदेश होइन जहाँ हामी वर्षको एकचोटि हामी विदेश पनि भ्रमण गरेका हुन्छौँ क्या महिला पर्यटन व्यवसायहरूले र अनि अब साहसी ट्रेकिङहरू गर्छौँ धेरै कामहरू गर्छौँ नि त त्यसमा पनि महिलाहरूलाई चाहिँ अलिकति हेरेर महिलाहरूले गर्न सक्नुहुन्छ उहाँहरूलाई चाहिँ हामीले बजेट पार्नुपर्छ है भनिदिनु भयो भने एकदम खुसी लाग्थ्यो एकदम
1: त्यो सँगसँगै अब तपाईँको कार्यकालमा मैले मेरो कार्यकालमा यस्तो गर्न पाए हुन्थ्यो भन्ने केही प्राथमिकतामा राखेर अगाडि बढ्नुभएको
0: छ अब हामीले चाहिँ धेरै कामहरू त गरिराखेका छौँ गर्छौँ पनि होइन हाम्रो एजेन्डाहरू हुन्छ वार्षिक एजेन्डाहरू हामीले चाहिँ गरेका हुन्छौँ तर हामीले यसपालि यो 83 सालमा चाहिँ दसैँ पर्यटन र संस्कृत महोत्सव गर्न खोजिरहेका छौँ यो चाहिँ हाम्रो चाहिँ कार्तिकको 8 गते परेको छ र अब हामीले चाहिँ यसलाई अगाडि बढाइरहेका छौँ प्रोसेस गरिरहेका छौँ होइन यसमा चाहिँ एकदमै नितान्त पर्यटकहरूले पनि तपाईँको चाहिँ यो मौलिक कस्तो रहेछ त नि दसैँ महोत्सव कतिलाई त थाहा छ धेरै त थाहा छैन नि त पर्यटन विदेशीहरूलाई थाहा छैन र अनि अझै हामीले खास के को लागि गर्न खोज्यौँ त नि यो कार्यक्रम भन्दा म आफूले सोचेँ र हाम्रो चाहिँ ग्रुपले सोच्यो यसलाई चाहिँ कति अब विदेशीका छन् नि त नेपालीहरू अब त्यो उहाँहरू नै आउनुहुन्छ पोखरामै धेरै आउनुहुन्छ त्यो पर्यटन प्रवर्धनको लागि पनि यस्तो मेला हुँदैछ है ऊ उहाँ जाउँ हेरौँ कस्तो रहेछ त नि भन्ने हुन्छ कि पहिलो संस्करण हो हाम्रो यो होइन अब त्यो सोचिरहेको छ त्यो चाहिँ म गर्छु यसपालि गर्छु भन्ने भएको छ र हामीले चाहिँ एउटा यो महिलाहरूको के अन्तर्राष्ट्रिय नारी दिवस त्यस्तो भन्ने त हुन्छ नि त अनि राष्ट्रिय नारी दिवस भन्ने रहेछ क्या हाम्रो होइन त्यो चाहिँ हामीले अगाडिको वर्ष हामीले गऱ्यौँ अब त्यसमा चाहिँ हामीले यो स्वास्थ्य सचेतना कार्यक्रमहरू त्यस्तो खालको गऱ्यौँ अहिले महिलाहरूलाई चाहिँ बढी मेनोपोजको समस्या होइन त्यस्तो क्यान्सर समस्याहरू त्यस्ता खालको कार्यक्रम त्यस्तो खालको भएको भएर त्यो महिलाहरूको चाहिँ सन्दर्भ जोडेर त्यस्ता कार्यहरू गरिरहेको छ र त्यो गर्छु भन्ने आफूलाई चाहिँ आँट पनि भएको छ अगाडि पनि गऱ्यो र फेरि पनि गर्छु यो सफल पार्ने हो भन्ने चाहिँ लाग्छ मलाई
1: चाहिँ हुन्छ नि कस्तो अहिले हामी कुरा गर्दा गर्दै कि जस्तै घरमा पनि महिलाहरूले एउटा मात्रै क्षेत्र हेर्दैन कि होइन उसले समग्र त्यो घरको अवस्था त्यहाँ आफ्ना इष्टमित्रदेखि लिएर परिवार सधैँ छ खानपानदेखि लिएर होइन सबैलाई चित्त बुझाउने जस्तै संस्थामा पनि त्यो हुँदो रहेछ कि अहिले हजुरले स्वास्थ्यको नि हामीले सचेतना गर्दैछौँ भनेर जाँदा हामी पर्यटनका मात्रै कुरा गर्दैनौँ होइन आर्थिक कुरा मात्रै गर्दैनौँ स्वस्थ भयौँ भने पो हामीले व्यवसाय गर्न सक्छौँ भन्ने हिसाबले होला पुरुषहरूले नेतृत्व गरेका संस्थामा एका एकतिर मात्रै गइरहेको हुन्छ कि एउटै मात्रै होइन महिलाहरूले चाहिँ त्यहाँभित्र पनि फेरि के हेरिँदो रहेछ जस्तो फिल भएको कि अहिले हामी कुरा गरिरहेको हजुरहरूको भावी योजना के छ
0: भावी योजनाहरू त हाम्रो अब अहिलेसम्म हामी जति पनि गरिरहेका कुराहरू निरन्तर त त्यसमा अब त्यसमा चाहिँ मैले अघि भनिहालेँ नि अहिले यो सालमा त यो अब दसैँको चाहिँ दसैँ पर्यटन र संस्कृत महोत्सव गर्दैछौँ होइन अब त्योभन्दा बढी पनि हामीले अझै पनि हामीले धेरै कुराहरू सोचिरहेका हुन्छौँ अब सम्भव फेरि हामीलाई समस्या चाहिँ कहाँनिर आइदियो भन्दा यो वर्षमा है भनेर ठ्याक्कै एकछिनले रोकिदिने क्या अब कहिले कोभिडले रोकिदिएको कहिले केले रोकिदिएको अहिले अब त्यो बाढीले होइन अनि पता गर्न पाइँदैन कि भन्ने त्यो टेन्सन क्या त्यो हुन्छ र सकेसम्म हामी महिलालाई अगाडि बढाउने महिलाका स्वास्थ्य सबैभन्दा बढी स्वास्थ्य भयो भने पो बिजनेस व्यवसाय गरिन्छ होइन नत्र त हामीले गर्न सक्दैनौँ नि त त्यही भएर अब महिलाहरूलाई चाहिँ यो स्वास्थ्य सचेतना कार्यक्रमहरू पनि अलि बढी लानुपर्छ भन्ने मलाई चाहिँ लागेको छ त्यसलाई चाहिँ अगाडि बढाउने सोचिरहेको छु
1: अब हामी कार्यक्रमको अन्त्यमा पनि छौँ पोखराको पर्यटनलाई अझै व्यवस्थित अझै अगाडि बढाउन तत्काल गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ
0: पोखराको पर्यटनहरूलाई पर्यटकहरूलाई चाहिँ तत्काल म के देख्छु भने पहिला त यो अब यो हाम्रो चाहिँ अहिले अब यो एयरपोर्टमा इन्टरनेसनल एयरपोर्टमा चाहिँ हजुरको चाहिँ अब दुबई फ्लाइट छ नि त दुबई फ्लाइटलाई चाहिँ निरन्तरता दिनु पऱ्यो दुबई फ्लाइटलाई निरन्तरता दिन सक्यौँ भने हाम्रो चाहिँ यो बिजनेस चलायमान हुन्छ क्या बढी चलायमान हुन्छ अनि त्यसलाई चाहिँ एकदमै यसलाई चाहिँ अगाडि बढाउँ यसलाई चाहिँ निरन्तरता दिउँ जस्तै अब चाइनामा चाहिँ छेन्दु गयौँ अनि पछि चाहिँ निरन्तरता भएन नि त दुवैलाई चाहिँ हामीले निरन्तरता दिनुपर्छ र चाहिँ सरसफाई अनि यहाँ अनुशासन होइन सरसफाई अनुशासन चाहिँ हामी गर्नु पऱ्यो अब जति पनि चाहिँ ट्रेकिङहरू जानुहुन्छ होइन अब माउन्टेनहरू जुन माउन्टेन जानु जाने बाटाघाटाहरूलाई पनि त हेर्नु पऱ्यो नि त बर्खाको समय छ अब हामी त अस्ति अब हेर्नु न उहाँ ट्रेकिङ जाने वा गान्धोक जाने बाटोतिरै त्यत्रो पहिरो गयो नि त होइन अब ती कुराहरूलाई चाहिँ छिटो छिटो जस्तै अहिले तपाईँको चाहिँ मुङ्गिन सडक कृष्णभीर भत्कियो त्यसलाई चाहिँ अलिक छिटै बनाइयो त्यसरी नै चाहिँ छिटो बनाइयोस् र चाहिँ यो दुबई फ्लाइटलाई चाहिँ निरन्तर छ दियोस् म चाहिँ त्यही नै भन्न
1: चाहन्छु
0: अन्त्यमा अब मैले एकदमै हजुरलाई मैले धेरै धेरै धन्यवाद भन्न चाहन्छु किनभने आफ्ना मनका कुराहरू आफ्ना व्यवसायका कुराहरू यहाँ आएर हामीले चाहिँ महिला पर्यटन व्यवसायका कुराहरू जुन भन्न पाउँदा हजुरलाई म एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु यो नै हो अब हामी फेरि पनि यसरी नै हामी अब होइन अब महिलाहरूलाई त सशक्तिकरण बनाएर अगाडि बढाउँ भन्न चाहन्छु म
1: यो समयका लागि धेरै धेरै धन्यवाद छ धेरै धेरै धन्यवाद छ यो समयको लागि पक्कै पनि आर्थिक विकासका लागि पर्यटनमा महिला सहभागिता हुनुपर्छ भन्ने एउटा उद्देश्यले 2074 सालमा स्थापना भएर थुप्रै कामहरू गर्नुभएको छ अघि पनि हामीले चर्चा गऱ्यौँ पर्यटन का विषयलाई मात्रै छलफलको विषय नबनाएर महिलाहरूको क्षमता विकास उहाँको नेतृत्व विकास त्यो सँगसँगै फेरि स्वास्थ्य शिक्षा कहीँ फेरि त्यस्तै अवस्था भएको ठाउँमा सहयोगका कार्यक्रमहरू पनि उहाँहरूको संस्था ओटेपले लिएर गइरहेको छ महिला पर्यटन व्यवसाय मञ्च एउटा महिलाहरूलाई एकजुट बनाएर अगाडि बढ्दै विभिन्न कामहरू गर्दै आएको संस्था हो र आज हामीले छलफल गर्यौं समग्र पर्यटनको विषयमा त्यसमा पनि महिलालाई जोडेर छलफल गर्ने कोसिस गर्यौं महिला पर्यटन व्यवसाय मञ्च ओटेपका अध्यक्ष सामाजिक क्षेत्रमा पनि अत्यन्त क्रियाशील व्यक्तित्व उहाँ र व्यवसायको हिसाबले उहाँ आफै पनि एउटा सफल व्यवसायी हुनुहुन्छ। ममता न्यौपाने उहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथिसँग कुराकानी गर्ने नै छौँ। त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ

0: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई छ महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
1: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
0: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छिउ गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
1: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
0: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
2: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
4: वा क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
4: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9846061081।
6: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
8: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285375 9067159947 9537325375।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: खुशी जीवन, स्वच्छ समाज, खुलेर निकालौ हृदयको आवाज।
3: यो तपाईको आवाज,
2: यो हाम्रो आवाज,
3: हामी सबैको आवाज,
4: हृदयको आवाज।
3: हरेक हप्ताको मंगलबार बिहान 8:15 बजे सामाजिक संस्था हृदयको आवाज र रेडियो सफलताको संयुक्त प्रयास,
2: मन मुटुमा गुन्जी रहनेछ हृदयको आवाज
3: कार्यक्रम। हृदयको आवाज।

0: खुशी जीवन स्वच्छ समाज खुलेर निकालौं हृदयको आवाज। नमस्कार, रेडियो सफलता 103.4 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा म कार्यक्रम संचालक शारदा बस्नेतको हार्दिक स्वागत छ। यो कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर 16 स्थापित हृदयको आवाज सामाजिक संस्थाको संघको सहकार्यमा तयार पारिएको हो। कार्यक्रम हरेक हप्ताको मंगलबार बिहान 8:15 बजेदेखि आउने गर्दछ। हृदय हामी सबैसँग छ, हामी नै हृदयका मालिक हौ। जीवन एउटा अनमोल अनुभव हो, जीवनको आफ्नै स्वाद छ। चाख्ने, नाप्ने र परख्ने काम हृदयले गर्छ। त्यसैले हामी सबैको हृदय खोल्न, पढ्न, बुझ्न र यसको आवाजलाई आम नागरिकको हृदयसम्म पुर्याउने काम हो हृदयको आवाज। समाजमा सबैले केही न केही काम गरिरहनु भएको छ। समाजमा काम गरिरहेका व्यक्तिहरू कोही बाहिर आउनुहुन्छ, कोही आफ्नै तरिकाले काममा मस्त रमाइरहनु भएको छ। समाजमा नदेखिएर काममा तल्लीन व्यक्तित्वहरूको हृदयको आवाज बाहिर ल्याउने कोशिश हामीले कार्यक्रम हृदयको आवाज मार्फत गर्दछौ। समान सहभागिता र अवसर भन्ने नारालाई आत्मसात गर्दै रेडियो कार्यक्रम हृदयको आवाजमा आजको श्रृंखलामा हामीसँग हुनुहुन्छ आजका अतिथि पूर्व शिक्षक प्राध्यापक घारमी खोला आमा समूहका अध्यक्ष नेपाल रेडक्रस सोसाइटी उपशाखा 16 उपसभापति शैक्षिक तथा सामाजिक व्यक्तित्व तारा भट्टराईज्यू। ताराजी, स्वागत छ यहाँलाई आजको हाम्रो यस हृदयको आवाज अन्तर्गत लुकेका मोती कार्यक्रममा।
1: धन्यवाद छ शारदा म्याडम यस हृदयको आवाजको यस लुकेका मोती कार्यक्रममा।
0: ताराजी, यहाँको आजभोलिको दैनिकी कसरी चलिरहेको छ?
1: आजभोलिको दैनिकी त म घरमा अब गृहस्थी भएपछि घर चलाउनु पर्यो, अनि सामाजिक कामहरूमा जाने, अनि यसो धार्मिक पूजाआजा गर्दाखेरि त्यस्तोमा जाने, र यताउति हिँड्दाखेरि समय
0: भनेपछि अहिले चाहिँ यहाँ अहिले भनौँ न आफ्नो एउटा प्रोफेसनल जिन्दगीबाट चाहिँ अलिकति रिटायर हुनुहुन्छ र अब अहिले चाहिँ आफ्नै घरको र समाजको कार्यमा व्यस्त
1: हुनुहुन्छ। समाजको सामान्य व्यवसाय पनि
0: छ, त्यसमा व्यस्त हुनुहुन्छ। अब यहाँको जुन एउटा धेरै अनुभवहरू बटुलिएको यो जिन्दगीमा म यहाँको पुरानो र एउटा सुरुवात जीवनको नयाँ सुरुवातको बाटोतिर लागे। यहाँ पूर्व शिक्षक र प्राध्यापक पनि भन्नुभयो, यहाँले आफ्नो त्यो एउटा शैक्षिक यात्रा भनौँ, एउटा जीवनको आत्मनिर्भरताको पाटोको सुरुवातका जीवनमा पछाडि फर्केर गइसकेपछि त्यसका केही अनुभवहरू हामीलाई सुनाइदिनुहुन्छ कि?
1: हजुर, सुरुमा त मैले शैक्षिक यात्रा 2053 सालबाट सुरु गरेको। 52 सालमा मेरो विवाह भएको थियो, अनि 53 सालमा शैक्षिक यात्रा सुरु गरेँ। अनि त्यहाँ अब मेरो सँगै भएको साथी त्यहाँबाट सरुवा हुनुभयो प्रधानाध्यापक, अनि त्यहाँबाट प्रधानाध्यापक पनि त्यहाँ आफै सञ्चालन गरे, आफै भए। अनि त्यसपछि अब त्यहाँबाट मैले 60 सालसम्म त्यो 53 सालबाट 60 सालसम्म मैले निर्मल आधारभूत विद्यालय अर्मलाको रालीबाटीमा पर्छ त्यस विद्यालयमा कार्यरत थिएँ
0: प्राध्यापक भएर।
1: प्राध्यापक भएर त्यहाँ काम गरिरहेको बेलामा अनि अलिक टाढा भयो घरबाट जाने उकालो बाटो, खाना खाएर ठाडै उक्लनु पर्ने, अनि बच्चाहरू थियो त्यतिखेर, मेरो बच्चा नानी जन्मिसकेको थियो, अनि त्यो नानी सानो भएको भएर त्यो बेलामा अलिक गाह्रो पनि भएको थियो। अनि सरलाई शिक्षकहरूलाईमा अनुरोध गरेर अनि मैले अर्मलाकै 6 नम्बरवटा नारायणी आधारभूत विद्यालयमा सरुवा भएँ 60 सालमा। अनि त्यो 60 सालमा त्यहाँ सरुवा भइसकेपछि त्यहाँ 3-4 वर्षसम्म मैले त्यहाँ सहायक शिक्षक भएर काम गरेँ। अनि त्यहाँको सर रिटायर हुनुभयो, पेन्सन बस्नुभएछ, अनि हेड सर पेन्सन बसेपछि अनि मलाई फेरि त्यहाँ प्रधानाध्यापक तपाईँले चलाउनु पर्छ भनेर लाएर, अनि त्यहाँ तल नारायणीमा पनि आएर प्रभाव भएर काम गरे।
0: यहाँको प्रभाव भएको अनुभव पनि लामो छ, लामो समयसम्म प्रभाव भएर काम गर्नु। त्यसरी काम गर्दा र स्कूलमा एउटा प्रभाव र जिम्मेवारी पदमा बसेर काम गर्दा कस्तो अनुभव हुँदो रहेछ? त्यति बेलाको प्रभावको यहाँको अनुभव कस्तो थियो?
1: त्यति बेला मैले 52 सालमा आयोग दिएको, त्यतिखेर आयोग खुल्दैन थियो, धेरै फेरि 52 सालमा आयोग दिएको रिटर्नमा निस्किएको थियो। अनि इन्टरभ्यूमा त्यतिखेर 52 सालको आयो 58 सालमा इन्टरभ्यू भयो 60 सालमा रिजल्ट भयो अनि त्यति बेलासम्म अनि इन्टरभ्यूमा नाम निक्लेन कि ननिक्लेपछि म अस्थायी भएँ अस्थायी भएपछि अनि बिचमा फेरि प्र भएर काम गर्दाखेरि अनि अर्को थाई शिक्षक आउनुभयो अनि म पनि अलि बिरामी भएको थिएँ त्यति बेला अनि उहाँलाई दिएँ अनि त्यति बेला दिइसकेपछि अनि त्यो सर अलि अब त्यस्तै अरू केही भयो अनि त्यही स्कुलको स्थिति अनुसार अनि फेरि प्रवाह चलाउनु पर्यो मैले अनि अर्कोचोटि त्यहाँ दुईचोटि प्रवाह भएँ कि म
0: हजुर
1: अनि त्यहाँ काम गर्दा गर्दा काम गर्ने क्रममा हरेक चुनौतीहरू पनि आउँछन्
0: हजुर
1: हरेक कोही पक्ष राम्रा हुन्छन् कोही नराम्रा पनि हुन्छन् पक्षहरू अनि त्यसमा पहिला हाम्रो इङ्ग्लिस मिडियम थिएन पहिला स्कुल त्यहाँ माथि अहिले साङ्ग्रो पनि थियो इङ्ग्लिस मिडियम चलाउँदै गरेको एलकेजी युकेजी गऱ्यौँ अनि वान फेरि मिडियममा इङ्ग्लिस मिडियममै वानमा लाने क्लास भएन अनि फेरि स्कुल त्यही बेलामा स्कुल तल झारियो अहिले तल छ अहिले जुन पहिला भइरहेको स्कुलभन्दा अहिले तल सारिएको छ अनि त्यहाँ स्कुल तल झारिएछ अनि ती विभिन्न किसिमका चुनौतीहरू विभिन्न किसिमका कार्यक्रमहरू ल्याइयो अनि त्यहाँ इङ्ग्लिस मिडियम थिएन इङ्ग्लिस मिडियम ल्याइयो अहिले पढाइ पनि त्यहाँको राम्रो भएछ अनि शिक्षकहरूसँग अनि सहकार्य गरेर काम गर्दा सजिलो पनि भयो रमाइलो पनि हुन्थ्यो कोही कोही बेलामा अलि चुनौतीहरू पनि भर्न आउँथे
0: भनेपछि यहाँलाई शैक्षिक यात्राका चाहिँ त्यस्ता रमाइला पक्षहरू केही छन् लामो समयको शैक्षिक यात्राका कुनै एउटा अविस्मरणीय क्षणहरू
1: गरिरहँदा अनि कहिले काहीँ प्रहरू घुम्न जाने अरे अब स्रोत केन्द्र स्तरीय कार्यक्रम हुन्थ्यो त्यतिखेर लामाचौर र देखिट उहाँ अर्मला अनि लामाचौरको इन्द्रराज्यमा स्रोत केन्द्र थियो अनि अर्मलाका स्कुलहरू अनि यो बाटिलचौरका गरेर 21 स्कुल थिए अनि प्रहरूको एकचोटि हामी दिल्ली शैक्षिक भ्रमण गर्थ्यौँ त्यो बेलाको क्षण मलाई
0: रमाइलो
1: लाग्छ
0: कति रमाइलो क्षण होइन
1: कति रमाइलो थियो त्यति बेला
0: त्यसरी काम गरिरहँदा अनि कहिले चाहिँ त्यहाँबाट अवकाश प्राप्त हुनुभयो
1: अवकाशमा त्यही 75 सालमा
0: भनेपछि 53 सुरु गर्नुभयो
1: 75
0: साल ए लामो रहेछ
1: 22 वर्ष
0: हजुर त्यसरी त्यो लामो 22 वर्षको यात्रामा हजुर एउटा गृहिणी पनि होइन अब भनौँ न बच्चाको आमा अनि स्कुलको जिम्मेवार पद प्र अनि त्यसरी गरिरहँदा घर परिवार र आफ्नो एउटा प्रोफेसनल जीवनलाई यहाँले त्यसरी अगाडि बढाइरहँदा कस्ता खालका चुनौतीहरू थिए कसरी त्यसलाई लिएर अगाडि बढ्नुभयो
1: चुनौती त त्यति बेला आउँथे धेरै आउँथे अब महिलाहरू घरबाट निस्कनै गाह्रो अनि त्यहीमाथि बच्चाहरू सानो अनि श्रीमान बाहिर हुनुहुन्थ्यो अनि ती सबै कामहरू गर्दा अनि बिहान अलि त्यस्तो काम परिहाल्यो भने म अलि राति ढिलो सुत्ने अनि टाढो उठ्ने गरेर अनि ती कामहरू सबै बिहान भ्याएर बच्चालाई खाना खाएर जाऊ है भनेर लाएर छोड्यो जान्थे
0: त्यसरी भनेपछि त्यति सजिलै चाहिँ थिएन घर सम्हाल्दै अनि त्यसपछि फेरि स्कुलसम्म पुग्नु पर्यो
1: स्कुलसम्म पुग्नु पर्यो अनि फेरि खेतीपाती पनि सामान्य खेतीपाती पनि गर्नु पर्यो गाह्रो थियो
0: त्यो समय सम्झँदा आज सम्झँदा कस्तो लाग्छ म्याडमलाई
1: अहिले त पहिलाको लेखि त अहिले त स्वर्गै जस्तो लाग्छ मलाई अहिले त कि धेरै कुराको सहज छ नि त अहिले त त्यतिखेर मोबाइल थिएन मोबाइलमा अहिले त मोबाइलहरूमा हेरेर अनि बच्चाहरूलाई धेरै कार्यक्रमहरू त्यहाँबाट पनि गराउन पाइन्छ नि त त्यति बेला थिएन आफूले अध्ययनमा गरेर मात्रै गराउनु पर्थ्यो अहिले त धेरै कुराहरूबाट बच्चाहरूलाई सिकाउनु सजिलो पनि छ बच्चाहरूसित खेल्न रमाइलो पनि छ कि
0: हजुर भनेपछि त्यति बेलाका शिक्षकहरूलाई अलिक अप्ठ्यारो थियो
1: भइसकेको थिएन अप्ठ्यारो थियो त्यति बेला
0: र त्यसपछि अब स्कुलको यात्रा सकेपछिको यहाँको दैनिक जीवन अनि त्यसपछि स्कुलको पनि त्यो पनि एउटा यहाँको आत्मनिर्भरताकै पाटो थियो त्यसपछि छोडिसकेपछि यहाँले कसरी आफ्नो दिनचर्यालाई अगाडि बढाउनु भयो
1: मैले अब स्कुल छोडिसक्दा म गोल्डेन ह्यान्डसेकमा बसेको
0: हजुर
1: त्यतिखेर 8-9 लाख रुपियाँ सरकारले पनि दिएको थियो अनि त्यो पैसा यतिकै सकिन्छ मेरो अलिकति सम्झना भयो नि राख्छु भनेर मैले त्यही पैसा लगानी गरेर किराना पसल गरेको थिएँ कि किराना पसल गरेको थिएँ अनि त्यही पसलबाट चल्ने अनि सामाजिक काममा यतापट्टि हिँड्ने गरेर दिनचर्या यतापट्टि चलिरहेको थियो अनि बच्चाहरू पनि अलि ठुला भए कलेज जानेहरू भइसकेपछि उनीहरूलाई पनि अलि सजिलो भयो मलाई हरेक कुरामा अनि सहज हुँदै गर्थ्यो
0: भनेपछि उताबाट रिटायर भइसकेपछि पनि यो आत्मनिर्भरताको पाटोलाई छोड्नु हुँदैन भन्ने लागेर फेरि यहाँले किराना पसल सुरु गर्नुभयो
1: व्यवसाय सुरु
0: गर्ने एउटा चाहिँ उता जागिरको पहिला पाटो थियो भने फेरि व्यवसाय
1: व्यवसायिक
0: यात्रा कस्तो रह्यो
1: व्यवसाय यात्रामा अलि बढी चुनौती हुँदो रहेछ अनि अरू व्यवसाय गर्दाखेरि अलि फरक खालको गर्नुपर्दो रहेछ भन्ने मलाई त्यहाँबाट अनुभव भयो कि अब किराना पसलहरू त लगभग वरिपरि धेरै छन् नि त भएको हुनाले कम्पिटिसनमा बढी जानु पनि अलि गरे ठुलै गर्ने अन्त सानो सानो गर्नाले त्यति धेरै मुनाफा हुन सक्दो रहन्छ भन्ने त्यहाँबाट अनुभव भयो मलाई
0: भनेपछि व्यावसायिक यात्राको त्यस्तो धेरै अनुभव चाहिँ लिन सक्नु भएन
1: व्यवसायको अनुभव त लिएँ मैले अनि पछि गर्दा गर्दै म अलिक बिरामी भएँ अपरेसन गर्नु पर्यो अपरेसन गरेपछि पछि त त्यो सञ्चालन गर्ने मान्छे पनि भएन अनि त्यसलाई अहिले स्थगित गरेको छु
0: ए अहिले चाहिँ त्यो व्यवसाय गर्नुहुन्न त्यो व्यवसाय छोड्नुभयो उताको जागिर पनि छोड्नुभयो र त्यसपछि अब अहिले फेरि यहाँ हाम्रो यो घारमी खोला आमा समूहको अध्यक्ष पनि हुनुहुन्छ भनेपछि शैक्षिक पेसा भयो त्यसपछि आएर व्यापारमा लाग्नुभयो र त्यसपछिको यो यहाँको यो आमा समूहको अध्यक्ष बन्नु चाहिँ यो पहिलो सामाजिक यात्रा हो कि यहाँ अरूमा पनि धेरैमा पहिले इङ्गेज भइसक्नु भएको थियो
1: म सामाजिक काममा त लगभग मैले शैक्षिक यात्रामा नै सामाजिक काम गर्थे कि मलाई सामाजिक काम गर्न फेरि असाध्यै मनपर्ने कसैलाई आफूले केही सहयोग गर्न पाइयो भने आफूलाई आत्मसन्तुष्टि हुन्थ्यो कि मलाई पहिलेबाट नि आफूले गरेका कार्यले अरूलाई सन्तुष्टि दियो भने उनीहरूलाई केही सुखी बनाइयो भने खुसी बनाइयो भने आफूलाई पनि खुसी लाग्ने म पहिलेबाट नि सामाजिक काममा लाग्ने गरेका थिएँ
0: अनि यो आमा समूहमा चाहिँ कहिलेबाट आबद्ध हुनुभयो
1: आमा समूहमा आबद्ध यस आमा पहिला नि आमा समूहमा म अर्मला लक्ष्मीनारायण आमा समूहमा माथि हुँदा पनि थिएँ पहिला अर्मलामै हुँदा शैक्षिक स्कुलै हुँदा पनि त्यता गइन्थ्यो अनि अब स्कुल पनि बिस्तारै स्कुल पनि छोड्ने अनि घर पनि बसाइ सरे जस्तो गरेर तल झरियो झरिसकेपछि फेरि तलको घरमी होला आमा समूहमा सहभागी भइयो त्यहाँ भएपछि सहभागी भएपछि पनि म सचिव अनि अध्यक्ष भएर अहिले काम
0: गर्दैछ
1: सचिव थिएँ सचिवबाट अहिले अध्यक्ष भएको
0: कस्तो छ अहिले हजुर घारमी खोला आमा समूहको अवस्था
1: राम्रो छ घारमी खोला आमा समूहका दिदी बहिनीहरू साह्रै मिलनसार हुनुहुन्छ सहयोगी पनि हुनुहुन्छ ल यसो गरम त नि भनेपछि दिदी बहिनीहरू एकजुट हुनुहुन्छ अनि ल गरम भनेर हामी हरेक कुरामा सहभागी भएर गरिन्छ धेरै राम्रो छ
0: हजुर आमा समूहको स्तर उन्नतिको लागि दिदी बहिनीहरूको स्तर उन्नतिको लागि यहाँले कस्ता कस्ता कार्यक्रमहरू अहिले अगाडि सार्नुभएको छ अध्यक्ष भएको नाताले
1: अध्यक्ष भएपछि मैले एउटा त्यो क्षमता अभिवृद्धि त तालिम गराइयो हाम्रो दिदीबहिनीहरूलाई अब त्यहाँ दिदीबहिनीहरूको धेरै सहभागी भएको भएर उहाँहरू आफू नै सहभागी भएर प्र्याक्टिकल्ली गर्न टाइम पुगेन अब यस्तो यस्तो कार्यक्रम हो भन्ने सामान्य झलक मात्रै भएछ अब मैले अलि प्र्याक्टिकल्ली हुने गरी अलि लामो कार्यक्रम ल्याएर उहाँहरूलाई क्षमता अभिवृद्धिको तालिमहरू र केही आयमूलक आमाहरूले आत्मनिर्भर हुने खालका केही कार्यक्रमहरू गर्नु पाए हुन्थ्यो भन्ने मलाई लागेछ अब प्रयास गर्दैछु के हुन्छ
0: अनि के भइदियो भने चाहिँ हजुरलाई काम गर्न सजिलो हुन्थ्यो भन्ने लाग्छ जस्तो आमा समूहमा मलाई काम गरिरहँदा यो भइदियो भने चाहिँ मैले अझ राम्रोसँग एउटा अध्यक्ष भइरहँदा अझ प्रभावकारी ढंगले अगाडि बढाउन सक्थेँ यो भइदियो हुन्थ्यो भन्ने केही छ
1: अब दिदीबहिनीहरूको सहभागिता नै हो आर्थिक कमजोर हुने आमा समूहबाट अब आमा समूहले घर गृहस्थी धान्न पनि अनि जताततै गर्नुपर्ने ठाउँ सहयोग पनि गर्नुपर्ने गर्दा अब आर्थिकबाट भवनहरू निर्माण गरियो अनि मन्दिर निर्माण गरियो आमा समूहकै भवन अगाडि अनि त्यो गर्दाखेरि अहिले आर्थिक पाटो अलिक कमजोर छ
0: भनेपछि अलिकति आमा समूहको आर्थिक पाटो सबल भयो भने
1: सबल भइदियो भने
0: धेरै कामहरू
1: गर्न सकिन्थ्यो जस्तो लाग्छ अहिले
0: हजुर अनि यो रह्यो यहाँको घारमी खोला आमा समूहको अनि यहाँ चाहिँ यो नेपाल रेड क्रस सोसाइटी विशुद्ध सामाजिक संस्था यसमा पनि यहाँ उपसभापतिको पदमा रहेर कार्य गरिरहनु भएको छ यसको बारेमा केही जानकारी गराइदिनुहुन्छ कि
1: नेपाल रेड क्रस भनेको एउटा विशुद्ध निस्वार्थ भएर लाग्ने एउटा संस्था हो त्यसमा हामीले विपद परेका व्यक्तिहरूलाई अब हामीले यो भेग समेटेर एउटा उपसमिति पनि बनाइएको छ ती आफ्ना आफ्ना ठाउँमा के विपदहरू परेका छन् ती विपद परेकाहरूलाई प्लास्टिक अब पहिरो गइहाले घरको नजिक पहिरो गर्छ के गर्ने तत्काल त रोक्नु पर्यो त्यसको लागि प्लास्टिकहरू दिने अनि र रोक्ने उनीहरूलाई सामान्य खाना बस्नकै अप्ठ्यारो छ भने तिनीहरूलाई केही सामान्य दुई चार दिन हुने खानाहरू भाँडाकुँडाहरू त्यस्तो दिने, अनि पोहोर त्यो छब्बिसेमा सर्लक एउटा घरै लगेर तल खेतमा राख्यो नि त, आफू बसेको घरै बगाएर लग्यो, उनको लागि पनि हामीले कपडाहरू चामलहरू अनि उनीलाई खाने खाद्यान्न पकाउने भाँडाकुँडाहरू जिल्लामा समन्वय गरेर वडामा समन्वय गरेर पनि उहाँहरूलाई त्यो प्राप्त गराइयो। पोहोर फेरि यता घरै छोड्नुपर्ने अवस्था आयो, उनलाई पनि हामीले त्यसरी गर्नुपर्ने सहयोगहरू ओडाले गर्नुपर्ने सहयोगहरू त्यसरी गरेका छौँ। अनि माथि पनि हरपाकमा पनि त्यस्तै भएको छ, यस्ता विपद परेकालाई सामान्य प्राथमिक उपचार जस्तै सामान्य कुराहरू गरिएछ। अनि रक्तदान वर्षको एकचोटि जस्तो हामीले रक्तदान कार्यक्रम राख्छौँ, अनि रक्त सङ्कलन गरेर जिल्लामा पठाउने गरिन्छ।
0: यो चाहिँ उपशाखा सोह्र होइन, उपशाखा सोह्र भनेपछि उपशाखा सोह्रले वडा नम्बर सोह्रमा सक्रिय रूपमा कार्य गरिरहेको छ।
1: अब हामीले सक्रिय रूपमा त गरेका छौँ, लाग्ने कुराहरू लागिया छ होइन, दिदी बहिनीहरू सक्रिय र दाजुभाइहरू त्यसरी खटेर लाग्नुहुन्छ। रेडकसको भवन छ, उता जोगीमारीमा छ रेडकसको भवन, त्यो रेडकसको भवनमा बेला बेलामा सरसल्लाह गर्ने, सरसल्लाहले यसो गर्ने। अनि हामीले पहिलो वर्ष तारा म्याडम उपसभापति भए बेला त हामी त अझ जन्मदिनमा मासिक 1000 भए पनि जन्मदिनमा उठाएर त्यो पनि हामीले संकलन गरेर राखेर अनि त्यो पनि त्यही विपद परेकोलाई सहयोग गर्ने त्यस्तो पनि गरेका थियौँ।
0: एउटा कोष
1: स्थापना गर्यौँ, अनि त्यस्तै अपर्जेट पनि सामग्रीहरू किनेर खरिद गरेर राख्ने गरिएको छ यताउति परेको ठाउँमा।
0: यहाँ उपसभापति भइरहँदा चाहिँ अरू के कार्यहरू भयो? अहिले
1: सोह्रमा रक्तदान कार्यक्रम भयो, अनि अब त्यो विपदको व्यवस्थापन ट्रेनिङ भयो, अनि अब हामीले त्यो यो लागु औषध सम्बन्धी पनि बच्चाहरूलाई विद्यालयमा गएर एउटा कार्यक्रम गरियो प्रहरीहरूको मार्फत। अनि त्यसपछि अरू कामहरू, अनि हामीले के यो विपदका तालिमहरू अनि सरसफाई कार्यक्रमहरू
0: लागु औषध व्यवस्थापन के त्यसको नाम चाहिँ
1: लागु औषध नियन्त्रण समाज सुधार
0: हजुर त्यसको पनि अध्यक्ष
1: हजुर म त्यसको अध्यक्ष।
0: अनि त्यसले चाहिँ समाजमा के कस्ता कार्यहरू गर्छ म्याडम?
1: त्यो लागु औषधले खास समाजमा काम गरेको भने जनचेतना फैलाउने अनि हामीले पर्चा वितरण गरेर उनीहरूलाई ती कार्यक्रमहरू राख्ने, बच्चाहरूलाई विद्यालयमा गर्यो भने बच्चाहरूबाटै यो गर्नु हुँदैन यस्तो कामले हामीलाई पछि गएर असर गर्छ भन्ने कार्यक्रमहरू यस्तो थाहा भयो भने उनीहरूले यसमा संलग्न नहोलान् ती बच्चाहरू भनेर विद्यालयमा त्यस्तो कार्यक्रम गरियो। अनि यहीँ उसमा पनि साइबर क्राइम सम्बन्धी पनि रेडक्रसले यो लागु औषधबाट त्यस्ता कार्यक्रमहरू पनि ल्यायो, सहकार्यमा पनि गरियो। अनि यो आमा समूहकै भवनमा ल्याएर गरियो, आमा समूह दिदी बहिनीहरू सबैजना भएर गरियो थियो। अनि यसैमा फेरि हामीले यही आमा समूहकै भवनमा ल्याएर त्यो पाठेघरको मुख्य क्यान्सर सम्बन्धी एउटा जाँच शिविर जस्तो पनि राखियो। यस्ता कार्यक्रमहरू गरिरहेको छ। अनि यो लागु औषधले यो राली पातलेमा हामी अहिलेको सालभन्दा पहिलाको सालमा लागु औषध सम्बन्धी एउटा के गाँजाहरू फडानी गर्ने, अनि ओडा ओडामा गएर त्यो माथिको भेगमा त्यो ठाउँ जुन जक्सन जस्तो छ नि त्यस्ता ठाउँमा ती के बालकहरूलाई ती केटाहरूलाई लगेर ऊ दिने क्या पर्चा वितरण गर्ने, अभिभावकहरूलाई दिने, आमा समूहहरू एक ठाउँमा राखेर उहाँहरूलाई आफ्नो बच्चाहरूलाई यसरी सम्झाउनुहोस् भनेर गर्ने कार्यक्रमहरू त्यसरी गरियो।
0: सचेतनामूलक
1: कार्यक्रमहरू गरियो
0: भनेपछि यो पनि एउटा प्रभावकारी रूपमा अगाडि बढ़िरहेको छ। यसले अब होइन बाल बालिकाहरू अहिले दुर्व्यसनी भएर धेरै कति नराम्रो बाटोमा लागिरहेछन् र यसलाई पनि अझ हामीले कसो गर्यौं भने यसलाई अझ प्रभावकारी बनाउन सकिन्छ होला म्याडम?
1: यो लागु औषध भनेको एउटा रिस्क लिएर पनि जनचेतनामा हिँड्दा पनि रिस्क रहेछ कि, अनि हामीले प्रचार गर्न हिँड्यो अनि त्यस्तै खालकोलाई त हामी त्यसरी हिँड्दा पनि रिस हुने भयो नि त। अनि ती गाँजाहरू उनीहरूले कति गरेर जतन गरेर राखेका हुन्छन् अनि हामीले गएर फाँड दिँदाखेरि त्यो पनि रिस हुँदो रहेछ कि, अनि त्यस्ता कार्यक्रममा हामीलाई यो प्रहरी कार्यालयबाट पनि सहयोग थियो अनि उहाँहरू पनि गइदिनु भएको थियो. उहाँहरू हामी सँगै भएर अनि त्यसरी खनानी गरिएको थियो. अनि बालबालिकालाई सबभन्दा अभिभावकलाई पनि जानकारी हुनुपर्ने के अनि सधैँ छोरी मात्रै छोरी कतै गयो भने कहाँ गयो भने हामीलाई पिर लागिरहेको छ नि. त्यस्तै गरेर छोरा पनि कहाँ गए अनि यस बेलासम्म किन आएको छैन कहाँ गर्छ भनेर त्यो कुलतमा गर्छ कि के गरेछ भने त्यो अभिभावकले छोराको पनि निगरानी गर्न ठिक हुन्छ हो जस्तो लाग्छ कि मलाई.
0: भनेपछि हाम्रो समाजमा छोराको भन्दा छोरीको निगरानी चाहिँ बढी गरिन्छ
1: गरिन्छ
0: छोराको चाहिँ त्यति धेरै निगरानी
1: गरिन्न. छोरो मान्छे जतिखेर आए नि आउँछ भनिन्छ नि
0: हजुर
1: त्यो छोराले कुलतमा पो लागेछ कि त्यो छोरो नराम्रो ठाउँमा पो गर्छ कि भने त्यो पनि अभिभावकले अलिअलि निगरानी गर्दा राम्रो जस्तो लाग्छ मलाई.
0: एकदम जसरी हामीले छोरीहरूलाई अलिकति ढिलो आउँदा कतै जाँदा केही हुन्छ कि अथवा उनीहरू कुनै दुर्घटनामा पर्छन् कि अथवा कुनै कुलतमा लागेका छन् कि भनेर निगरानी गर्छौं भने त्यसरी नै हामीले छोराहरूलाई पनि उनीहरू कता गइरहेका छन् उनीहरूका साथी कस्ता छन् कुन ठाउँमा बसिरहेका छन् के खाइरहेका छन् स्कूल कलेज जाने आउने समय एउटा फिक्स राम्रो छ कि छैन भनेर यही कार्यक्रम मार्फत हामी सम्पूर्ण अभिभावकलाई पनि यो सन्देश दिन चाहन्छौ. हाम्रा बालबालिकालाई हामीले सक्दो रूपमा उनीहरू के गरिरहेका छन् भन्ने कुरालाई ढिलो हुनभन्दा अगाडि नै खोजी नीति गरौं. कहिलेकाहीँ हामी बुझौंला सोचौंला र खोजी नीति गरौंला भन्दा भन्दै लामो समय बितिसकेको हुन्छ र हामीले खोजी नीति गर्ने बेला धेरै ढिलो भइसकेको हुन्छ. तसर्थ सम्पूर्ण श्रोताहरूलाई म हाम्रो यस हृदयको आवाज कार्यक्रम अन्तर्गतको लुकेका मोती कार्यक्रमबाट पनि आह्वान गर्न चाहन्छु. आजका बालबालिका भोलिका कर्णधार हुन् देशका निर्माता हुन् उनीहरू नै भोलिको यो देशका आधार हुन्. त्यसकारण हामीले एउटा सफल अभिभावक हुनको लागि बालबालिकाको मात्रै दोष हुँदैन हाम्रो पनि केही कर्तव्य हुन्छ. बालबालिका खराब बाटोमा लाग्नुभन्दा अगाडि नै हामीले हाम्रा बालबालिकाहरू कुन दिशातिर तर्फ गइरहेका छन् भन्ने कुरालाई बेलैमा सोचौं मनन गरौं र उनीहरूमा निगरानी पनि राखौं. ताराजीसँग यी हामीले विविध विषयहरूमा कुराकानी गरिरह्यौं जुन अत्यन्तै रोचक र ज्ञानवर्धक पनि छन्. यसरी धेरै समय अथवा धेरै चीजहरूमा अगाडि बढ्दै जाँदा होइन परिवारलाई पनि चलाउँदै जाँदा पारिवारिक रूपको सहजीकरण कस्तो भइदियो भने हामी महिला दिदीबहिनीलाई सहयोग हुँदो रहेछ यसरी बाहिर निस्कन सजिलो हुँदो रहेछ यहाँको अनुभवमा.
1: पारिवारिक सहयोग त म्याम सबभन्दा घरमा महिलाहरूको लागि श्रीमान असल हुनुपर्दो रहेछ. कतै जान लाग्यो अनि कहाँ गएछ के गर्छ शंका गर्यो भने गाह्रो छ. सबभन्दा हाम्रो यो जीवन चलेकै विश्वासमा हो. उहाँले विश्वास गरेर अब कतै जानु छ यस्तो पर्यो भने जाउँ न त म यहाँ म गरौँला नि भनेर पठाइदिनु भयो भने जान सजिलो हुन्छ. त्यहाँ किन जानु पर्यो अहिले म गएर आउँछु तिमी जानु पर्दैन भन्ने कुरो भयो भने अनि हामीलाई यसरी निस्कन गाह्रो हुन्छ नि त. त्यस्तो कुरो मलाई छैन फेरि मलाई सजिलो छ. उहाँले म बिहान पनि उहाँ कता जाँदै हुनुहुन्थ्यो म यसरी जानु थियो भनेको ल जाउँ न त अहिले म आएर गरौँला नि भन्नुभयो अनि म हिँड्न पाएँ नि त. अनि बाबुले छोराले पनि ल मम्मी जानुहुन्छ नि जानु नि त म पुर्याइदिउँला नि त्यहाँसम्म भन्यो. म आफूले साधन नचलाउने नै यो साधन महिलाहरूले जति कोसिस गरेर पनि साधन चलाउनु पर्दो रहेछ. आत्मनिर्भर हुन अझ टाइम दिन सजिलो हुँदो रहेछ कि हामीलाई टाइमको अभाव हो नि त सबभन्दा टाइम अभाव हो. अनि हामीले काम गर्न लाग्यो काम गर्दा गर्दै पनि हामीलाई कति कुराको चुनौती आउँछ त्यसमा सामना गर्न गर्छु भन्दा भन्दै पनि टाइम अभाव हुन्छ नि त. त्यसमा अब हामीले यसरी साधन लिएर फ्याटै पाँच मिनट त्यहाँ पुगेर आइने जस्तो भयो भने त धेरै बचत हुन्छ अनि गर्न सकिन्छ. र अनि यहाँ हामीलाई गर्नलाई परिवारमा एकदम मलाई आनन्द छ. सबै परिवारमा यस्तै भइदियोस् हाम्रा दिदीबहिनीहरूलाई र सामाजिक काममा सकारात्मक तरिकाले लगाइदिनुहोस् दिदीबहिनीहरू बाहिर निस्कन पछि नपर्दिनुहोस् भन्ने लाग्छ मलाई.
0: भनेपछि हामी समाजमा अगाडि बढ्नको लागि परिवारको साथ पनि
1: अपरिहार्य छ.
0: त्यही त परिवारको साथ बेगर त हामी अगाडि
1: बढ्नै सकिँदैन. परिवारको एकदम आवश्यक हुन्छ.
0: महिला दिदीबहिनीहरूलाई आत्मनिर्भर बन्दै अगाडि बढ्न र सामाजिक क्षेत्रमा पनि

0: भन्नुहोस् आयमूलक कामहरू अहिले त धेरै तरिकाबाट सिक्न सकिन्छ, अनलाइनबाट सिक्न सकिन्छ, अनि बाहिर ल म यस्तो सिक्न मन लाग्छ भन्यो भने त खोजी नीति गरेर ती कार्यक्रमहरू ल्याइन्छ कि ल्याइन्छ नि त, बरु त्यो गरेर बस्नुहोस् गफ गरेर समय नबिताउनुहोस् भन्छु मैले।
1: आगामी दिनमा समाजका लागि होइन अब अहिले यत्रो समयसम्म त म्याडम शैक्षिक क्षेत्रमा लाग्नुभयो होइन, भनेको आफ्नो पेसागत जीवनमा अगाडि बढ्नुभयो, सामाजिक क्षेत्रमा पनि अघि बढ्नुभयो, लामो जीवनको यात्रा भयो र आगामी दिनमा पनि कसरी आफ्नो यो यात्रालाई निरन्तरता दिने सोच गरिरहनु भएको छ?
0: अब अहिलेसम्म त यसरी लागेको छ म्याडम, अब आगामी दिनहरूमा नि सामाजिक कामहरूमा हिँड्ने अनि आफ्नो केही आयमूलक कामहरू के गर्दा हुन्छ गर्ने, घर गृहस्थी महिलाहरूलाई भइहाल्यो, अनि तरकारी सरकारी बेचाएर तरकारी किनेर खाँदाखेरि बिचारीहरूले धेरै व्यवसाय गर्नेहरूले यो घर खाने तरकारी यो बेच्ने तरकारी भनेर लगाउनुहुन्छ कि, त्यस्तरी लगाएर बेचेको त्यो त हामीलाई भयो नि त बिचारी परेको, त्यस्तो गर्न नपरोस्, त्यो कमसेकम तरकारीसम्म आफूले बनाएर उत्पादन गरेर खान पाइयो नि त, शुद्ध खान पाइयो नि त, त्यही भएर तरकारी सरकारी लगाउने आफूले आफूमा निर्भर गर्नुपर्ने खालका कामहरू गर्न सकियोस्, दिदीबहिनीहरूलाई पनि त्यसमा एकदम
1: अझै पनि यहाँलाई आत्मनिर्भरताको बाटोमा हिँड्न
0: चाहिँ एकदम रहर छ अझै पनि। मैले
1: जिज्ञासा
0: तालिमहरू केही आयो भने मैले त्यसमा त्यही पनि गर्न सक्छु कि, म त्यहाँ जान्छु, त्यो मैले आफूले गर्न सक्ने काम हो कि भनेर गर्न मन लाग्छ। अस्ति भर्खर त्यो विवाह सगुनको तालिम भयो, त्यसमा अब तपाईँहरू पनि के तालिम गर्न जानुहुन्छ भने उमेरले छेक्दैन, म जान सक्छु भने म गएँ, मैले बनाउने कुराहरू म अन्त गफरेर बस्नुभन्दा म घरभित्रै टाइम भयो फुर्सद भयो भने म घरभित्रै त्यही बनाएर बस्छु, सामान खरिद गरेर अलिकति लग्यो अनि ठ्याक्क बनाएर बस्यो अनि लय बेच्न पाइयो, नभए पनि त आफ्नो घर सजाउन पाइयो नि त, अनि आफूलाई आवश्यक परिहाल्यो नि त चट्ट झिक्न पाइयो नि त आफ्नो घरबाट, त्यस्तो लाग्छ मलाई। अनि गरिरहँ भन्नु चाहिँ केही नै भनौँ भने यी माला म आफैले लगाउने मालाहरू आफै बनाउँछु अनि यिनै उनीहरू भए नि बस्छु कि, अनि कसैलाई उपहार दिनु पर्यो भने त आफैले बनाएको दिनु पाइयो नि त, त्यस्तो लाग्छ मलाई।
1: समय चाहिँ खेर नफालौँ भन्ने हुन्छ,
0: समय कति पनि खेर नफालौँ भन्ने लाग्छ,
1: समय खेर फालिएन भने फेरि हामीलाई समय पुग्छ पनि
0: पुग्छ हजुर,
1: कतिपय दिदी बहिनी चाहिँ
0: टाढै पुगेन भने कम सुत्नु पर्यो,
1: अब आउनुहोस् न यसो केही गरौँ यताउता भन्यो भने चाहिँ अब हामीसँग समय छैन होइन, भ्याउँदैनौ यताउता भन्ने गुनासो धेरै सुनिन्छ।
0: समय निकाल्ने त त्यो आफूमा निर्भर हुने कुरा हो कि
1: हजुर,
0: अब कतै आज पनि त समय निकालेरै आएको नि त होइन र, समय त त्यतिकै यो फलान खान जाँदा यो फलान खान जाँदा तोकिएको समय त हुन नि त, आफूले बनाउने हो कि समय भनेको,
1: त्यही भएर दिदी बहिनीहरूले समय पनि निकाल्ने बानी गर्नु,
0: समय निकाल्ने बानी गर्नुहोस् र आफू निर्भर श्रीमानमा मात्रै निर्भर नहुनुहोस्, आफूमा पनि केही गर्नु
1: हजुर। जस्तो हामीले महिला दिदीबहिनीहरूको उत्थानका कुराहरू धेरै गरिरहन्छौँ, हाम्रो कार्यक्रम पनि महिला दिदीबहिनीहरूलाई नै रक्षित गरेर गरिएको हुन्छ र सधैँ मलाई एउटा सबै दिदीबहिनीहरूसँग सोध्न मनपर्ने कुरा चाहिँ हामी सबै दिदीबहिनीहरूले जहिले पनि महिला अधिकार होइन अब महिलाले यो पाउनु पर्यो त्यो पाउनु पर्यो भनेर धेरै मागहरू भनौँ हामी चाहिँ खोजिरहेका हुन्छौँ, अब त्यसमा यहाँलाई कस्तो लाग्छ महिला दिदीबहिनीहरूलेको अधिकार र कर्तव्य, अधिकार हामी खोजिरहेका हुन्छौँ त्यही टाइममा के हाम्रा दिदीबहिनीहरू सबैले कर्तव्य कतिको पालन गर्नुभएको छ होला, महिला अधिकार र कर्तव्यको विषयलाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ?
0: महिला अधिकार र कर्तव्य भनेको दुईटा एउटा रथका दुईटा पाङ्ग्रा भने यस्तो दुई चाहिँ एकदम महत्वपूर्ण छ, जति हामीले अधिकार मागिरहेका छौँ नि त्यही अनुसारको कर्तव्य अलिक कम भएको हो कि, मलाई त्यस्तो मनन गर्नु, महिला नै भएर भन्नुपर्दा अब त्यो ठाउँमा कर्तव्य अब हामीले अधिकार मागिरहँदा त्यसको सही सदुपयोग गरिदिनु पर्यो क्या, कोही कोही ठाउँमा महिलाले अधिकारको दुरूपयोग गरे जस्तो लाग्छ कि, कोही कोही ठाउँमा अहिले सबैले त गर्नु छैन, अब सबै महिलाहरू खटेर बस्नुभएको छ, कुनै कुनै एक दुईजनाले गर्दा सबैमा त एउटा बोरामा आलु गुज्यो भने त्यसले सबै कुहाउनु खोज्छ भने यस्तो
1: हजुर, भनेपछि हामी महिला दिदीबहिनीहरूले अधिकारका कुरा
0: गर्दा गर्दै कर्तव्यको पनि
1: ख्याल
0: गर्नु पर्यो
1: र कर्तव्य निभाउनलाई पनि पछि पर्न
0: भएन हजुर।
1: अन्त्यमा यहाँलाई मैले केही सोध्न छुटाएका र यहाँले यो भन्न पाए हुन्थ्यो भन्ने केही कुराहरू छ?
0: अब त्यस्तोमा त सबभन्दा हाम्रा दिदीबहिनीहरू आफूले केही गर्न यत्तिकै फाल्टु बस्नु भन्दा केही गर्न सक्रिय भइदिए हुन्थ्यो भन्ने लाग्छ मलाई, अनि आफूले पनि केही गर्न पाए हुन्थ्यो, केही गर्न सकिएन कि अझै गर्न सकिने सकिन्छ कि केही भन्ने अझै पनि लाग्छ कि मलाई, फेरि त्यो उमेरले छेक्दैन अझै पनि केही

0: गर्न सकिन्छ होला? अनि यो सबभन्दा अध्ययनमा खटेर लाग्नु पर्यो, अनि केही नै पाइँदैन भने विभिन्न पुस्तकहरू त हुन्छ नि, तिनै पढेर बसेर पनि अलिकति केही गर्दै हुन्थ्यो भन्ने लाग्छ। सामाजिक काममा अलि टाइम निकालेर, टाइम आफूले म्यानेज गरेर निस्किदिए हुन्थ्यो दिदी बहिनीहरू भन्ने लागिरहेको छ। त्यही पनि
1: दिदी बहिनीहरूलाई सबैजनालाई गरी खानुहोस्, अगाडि बढ्नुहोस्,
0: सक्रिय भएर लागिदिनुहोस् भन्ने हुन्छ।
1: अन्त्यमा
0: धन्यवाद म्याडम, रेडियो सफलता र हृदयको आवाज अन्तर्गत लुकेको मोती भन्ने कार्यक्रममा सहभागी गराउनुभयो, म एकदम आभारी छु। धन्यवाद छ हजुर।
2: हवस् त श्रोता, रेडियो कार्यक्रम हृदयको आवाजको आजको समय सकिन लागेको छ। अर्को हप्ता हामी समाजमा हृदय देखिने काम गरेर समाजमा सकारात्मक सन्देश छर्दै परिवार, समाज, आफ्नो कर्म र राष्ट्रका लागि योगदान पुर्याउँदै आउनुभएका व्यक्तित्वहरू लिएर आउनेछौ। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईलाई धेरै धेरै धन्यवाद। साथै हाम्रो यस कार्यक्रममा सहभागी भएर आफ्नो हृदयको आवाज व्यक्त गर्नुभएकोमा आजका हाम्रा अतिथि पूर्व शिक्षक प्राध्यापक घारमी खोला आमा समूहका अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी उपशाखा सोह्रका उपसभापति, शैक्षिक तथा सामाजिक व्यक्तित्व तारा भट्टराईज्यूलाई हार्दिक धन्यवाद भन्दै कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। खुलेर निकालौं हृदयको आवाज। धन्यवाद। नमस्कार।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: के लटो लाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
3: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
2: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
3: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825017014
5: मठ मन्दिर
6: गुरुकुल
5: चैत्य गुम्बा
6: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
5: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
6: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
7: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811062983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
8: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
9: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
8: अनि कहाँ छ छोरा यो पसल
9: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
9: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
8: पोखरा दुई बिन्दवासिनी बस पार्क
9: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
8: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
9: मोबाइल नम्बर 9846059581
8: 9166715475

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसै ल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या जतसिम विषया रुसै दे कार तब खोरबे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौं।
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छिउ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
0: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251।
2: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97650960। दोस्ती टु मिट छ।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-41440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्टफर्नले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: कार्यक्रम लोक सौतारी लोक दोहोरी भाकाहरुको एउटै संगम कार्यक्रम लोक सौतारी बिहान 9:15 देखि 10 बजे सम्म मात्र रेडियो सफलता 103.4 मेगाहर्ज

हजुर, अत्यन्तै पुरानो भाका एकल गीतबाट मैले आजको कार्यक्रम शुरूआत गरिसकेकी छु। बिमा कुमारी दुराको सुमधुर आवाजसँगै सजीको सम्झी फर्का साइलो दाई चिनो एल्बमबाट पक्कै पनि यहाँहरू सम्पूर्णलाई सुनेर कार्यक्रम लोक चौतारीलाई भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक उसले प्रस्तुत गर्न चाहन्छु। म चाहिँ तपाईँको साथमा प्रीति। कार्यक्रम लोक चौतारी तपाईँले इन्टरनेट अनलाइनको www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताबाट र फेसबुक पेज रेडियो सफलताबाट 103.4 मेगाहर्जबाट सुनिरहनु भएको छ। म अब करिब 10 बजीसम्म यहाँहरूको साथमा रहनेछु भन्दै यति बेला कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु। आँसुको कारखाना एल्बमबाट घाम डुब्यो छाया हरायो, विष्णु माझी अर्जुन कुमारको समुद्र आवाज सुन्दै यो मिठो सांगीतिक कोशीले यति बेला तपाईँ सम्पूर्णको लागि स्वीकार्नुहोला।

हजुर अत्यन्तै मिठो सांगीतिक कोशेली आँसुको कारखाना एल्बम भाग दुईबाट हामीले प्रस्तुत गर्यौं विष्णुमाझी अनि आदरणीय साथीहरूको आवाजसँगै पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै आज म मंगलबारको श्रृंखलामा छु। आजको श्रृंखलामा रहेर अत्यन्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशेलीहरू प्रस्तुत गरिरहेकी छु। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाम बेसी उकाली उराली भन्ज्याङ चौतारी बनपाखा घाँस दाउरा मेला पाता पानी पदरू डाँडा काँडा खोला नाला कुना कन्दरमा गुन्जिने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्नेछौ। यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशेलीहरू सुन्न चाहनुहुन्छ भने यहाँको रोजाईका भाकाहरूलाई पनि हामी स्थान दिनेछौ। भन्दै यति बेला पनि कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कोशेली प्रस्तुत गर्न चाहन्छु। कार्यक्रममा शनिसारा एल्बमबाट यस्तै छ शनिसारा माइली कुशल बेलवासी त्यसै गरी पूर्णकला विशीको सुमधुर आवाजलाई यति बेला कार्यक्रममा प्रस्तुत गर्नेछु। त्यसपछि लगतै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउने नै छु। तपाईँ सुन्दै गर्नुहोला कार्यक्रम लोक चौतारी। Thank you.

0: हेलो
1: हजुर, सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: कृषि विकास बैंक लिमिटेड ल KYC विवरण धबै बिबतेर ने जरूरी फ्रेडी। ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल KYC धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु जदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण थै रोसै औ विवरण क्या जतासिम विषया रोसै दे कार तब खिर्वे खैबै बैंक छो जर यासी थेरै सेल्पीसी KYC विवरण धवै विवर नमकलमु। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय रामशाह पथ, काठमाडौं।
8: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन में अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुंगा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067881234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123।
1: मेरी आमै नि घर बनाउन लाखको कुरा त चढाइ पनि छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: नमस्कार, म लोकनेता दौरी गायक तारापति जीवेदी, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम लोक चौतारी।
1: हजुर, एकैछिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। विश्राम अगाडि अत्यन्तै मिठो सांगीतिक कोशीले प्रस्तुत भइसकेको छ। अवश्य पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला कार्यक्रममा कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु। अत्यन्तै मिठो सांगीतिक कोशीले रमेश बिजीको शब्द, विमल परियारको लयमा विमल परियार, त्यसै गरी बत्ती कुमारी थापाको सुमधुर आवाजसँगै गाउँघरे माया एल्बमबाट चिताउन बाट तुलसा भण्डारी जीवको रोजाईमा पर्न सफल भएका यति बेला यो मिठो सांगीतिक कोशीले गाउँघरे माया स्वीकार्नुहोला तपाईँ।

डाँडैमा चिल बसेको छ, गाउँघरे मायासँग स्त्री दिल बसेको छ। अत्यन्तै मिठो सांगीतिक उसले रमेश बिजीको शब्द, विमल परियारको लय विमल परियार, त्यसै गरी बत्ती कुमारी थापाको समुद्र आवाजलाई पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मसपछि सांगीतिक उसलेहरू प्रस्तुत गर्दा गर्दै यति बेला भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यानकि आजको बसाईलाई बेट मार्ने बेला भइसकेको छ, जाँदा जाँदै आजको अन्तिम सांगीतिक उसले विशेष गरी परदेशी साथीहरूलाई समेट्दै परदेशी गायक सूर्य खड्का, त्यसै गरी निशा केसीको सुमधुर आवाजमा बाटो भिरेको मलाई चिन्ता छ पचासतिरको अत्यन्तै मिठो सांगीतिक उसले छोड्दै आजको बसाईमा कार्यक्रम लोकसत्तालाई जति पनि श्रोता मित्रहरूले सुनेर साथ दिनुभयो सम्पूर्ण धन्यवाद। र भोलिका बसाईमा पुनः भेटुने बाचा गर्दै फेरि पनि बाटो भिरेको तपाईँ सम्पर्कलाई छोड्दै म तपाईँकै सहयात्री प्रेरित पनि बिदाउन चाहन्छु। जय गीत जय सङ्गीत तपाईँको बाँकी पल्सु भन्छु।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्योमी टिब फ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण थै रोसै औ विवरण क्या चिम विषा रोसै दे कारा तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौ।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्याण्ड मावि सँगै सञ्चालक गुरूप्रसाद बराल मोबाइल नम्बर 9840202127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856020325 9806535480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाचनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805201050 9825170014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165745668 मोबाइल नम्बर 9856028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन

0: होइन हामी हिजो आज हजुर साह्रै चिन्तित देख्नु हुन्छ नि।
1: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
0: हेर्नुहोस् समजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र ट्री कम्प्लेक्सको बीचमा।
4: फोन नम्बर 061-57-9915।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दावासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहरको।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
2: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो एवरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98560 23 461 98266 0698।
4: Studio Time.

0: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
1: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
0: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ।
1: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौं।
0: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाऊ।
1: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9860315947 9855375577।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: वा क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642, 9860410081।
7: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
8: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846602127।
7: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
11: कन्ट्याक्ट 0615530050, 0615898488।
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। प्रिन्ट हाउस, प्रिन्ट हाउस, ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 98-560-2225, 98-560-26-110। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्षी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहार लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98-460-54-635, 98-464-43-853।
2: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
7: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स, डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
2: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9850 9850 र 9830 21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98161 15475।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनः स्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 579।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0632, 98560-34432। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले आयो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615898488।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5531-71, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-79।
3: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
4: हो बुढा।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9821270
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रुब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विश्या रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धवै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चिक्लढुङ्गा UFO र सिटी कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850-27-500।
3: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
4: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530501589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर्न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे।
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807154, 9857325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9850302325, 9806535480। साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेदी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम बिसा रुसै दे कार तब ख्योरबे खैबे बैंक छो जर यासी थेरे सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौँ
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9856140 9856060127 र 9808241440 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9852127014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9165175
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चेदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विषा रुसैले कार तब खेबे खैबे बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-500।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98560-28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: आधुनिक डिजाइन का तयारी सुनचादी को गरगहना पाइन का साथ ही अर्डर बमोजिम जस्तो बनाई
1: ए हो रही ये गहना बना आज दीप सुनचादी दुकान जानु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
0: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852120 9821270014।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852110504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा चाहिँ उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्र हेर्छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडी अथवा सिडीजहरू नबेचौं, यो कानुनी रूपमा अपराध मानिन्छ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाए छ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050 98

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 33 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: आहा मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 98460-59581
1: 98165-15475।
4: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब छेउमै बैंकर लब के रुब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चेदेबालो क्युमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण थै रोसै औ विवरण क्या चिम विषा रोसै कार तब खेर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण नमकलमु। कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050 0615889848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

मेरो छोरालाई म बाटो पहिलो चोटि टाढा पठाएकी छु। अबको बाटोमा मेरो छोरासँग मेरो साथ हुने छैन। मेरो छोराको रक्षा गर्नुहोस् भगवान।

0: साउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
2: के भयो छोरी मामु यो जुस त डेट एक्सपायर भइसक्यो रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

आज बैठा चिन्ह में अजीता।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-60-41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौं।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन? ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोचा हैरानै भइसके।
3: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ वर्तबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98560-23461 98260-9698।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
4: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560-27599।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210 5 9251714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-7-37 मोबाइल नम्बर 9856-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रुब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्युमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विषा रुसै दे कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौं
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9856-28104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
7: घर बनाउन लाग्ने कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन
8: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: नमस्कार, म लोक कथा देवी गायिका सरस्वती लामी छाने। तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश, 98462-89-989।
2: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्तीटु मिट स अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460 20127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धुजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: तिमी जस्तो सुपर ब्युटी कोही छैन संसारमै।
1: नमस्कार, म युनिक परियार। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढिन, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860641081।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथे भिथे भ्यौमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु चरेबालो क्योइनी टीब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विश्या रुसैले कार तब खेर्बे खैबै बैंक छो जर यासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम्क लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ।

0: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
1: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्षको टीवी प्लस इन्टरनेट सर्भिस 19,500 मा दुई वर्षको टीवी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इन्टरनेट र टीवी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पीड फाइबर इन्टरनेट आईपीटीभी डिजिटल टीभी कर्पोरेट इन्टरनेट इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
10: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका, जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
9: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
10: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
9: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
10: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
9: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
11: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9846-00851।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: नमस्कार, शुभवरबाद। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल आश्विन महिनाको 7 गते बुधबार, ईस्वी सम्वत सेप्टेम्बर 23 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146 र रुद्रनामको सम्वत्सर रह। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमा अनुसार भाद्रपद शुक्ल पक्ष चलिरहेको छ। आज भाद्रपद शुक्ल पक्षको द्वादशी तिथि रातिमा 9:12 त्यसपछि त्रयोदशी तिथि लाग्नेछ। नक्षत्रमा श्रवण बिहानमा 8:48 त्यसपछि धनिष्ठा नक्षत्र लाग्नेछ। विष्कुम्बादी योगमा शुक्रमा 28:36 त्यसपछि धृति योग लाग्नेछ। कर्णमा कौलव अहोरात्र रहनेछ। आनन्दादी योगमा आज छत्र योग रहनेछ। सूर्य कन्या राशिमा, चन्द्रमा मकर राशिमा रहनेछन्। आजको दिन मान 30:12 अर्थात 12:08 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:53 तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 5:58 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 3:28 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि दिनमा 1:27 रहेको छ। आज बामनी द्वादशी, अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै बोलाको आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज चन्द्रमा आफ्नै राशिमा रहेकाले आत्मविश्वास र सक्रियता बढ्नेछ। रोकिएका कामलाई अघि बढाउने उत्साह जाग्नेछ। कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। नयाँ जिम्मेवारी स्वीकार गर्दा लाभ प्राप्त हुने सम्भावना रहनेछ। आर्थिक कारोबारमा सावधानी अपनाए पनि आमदानीतर्फ सकारात्मक संकेत देखिएको छ। परिवारमा आफ्नो निर्णय थोपर्नुभन्दा सबैको भावना बुझेर अघि बढ्नु उचित हुनेछ। स्वास्थ्यमा टाउको तथा आँखा सम्बन्धी सामान्य समस्या देखिन सक्ने भएकाले आराममा ध्यान दिँदा निकै राम्रो हुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि निवेशकको लागि आज मन केही अन्तर्मुखी बन्न सक्छ र विगतका विषयले ध्यान तान्नेछ। खर्चका नयाँ कारण देखा पर्न सक्ने भएकाले आर्थिक अनुशासनमा ध्यान दिन आवश्यक छ। काममा अरूको भर पर्नुभन्दा आफ्नै निगरानी राख्दा राम्रो परिणाम प्राप्त हुनेछ। दादाको स्थानबाट उपयोगी खबर प्राप्त हुनेछ। पारिवारिक विषयमा अनावश्यक हस्तक्षेप नगर्दा राम्रो हुनेछ। अध्ययनमा एकाग्रता बढाउन एकान्त वातावरण निकै उपयोगी बन्नेछ। आजको साँझपख मानसिक बोझ केही हलुका हुने देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आज सामाजिक सम्पर्क विस्तार हुनेछ। साथीभाइ तथा परिचित व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। नयाँ योजना र समूहगत काममा सहभागी हुने अवसर मिल्नेछ। आमदानी बढाउने उपायबारे सोचाउनेछ र त्यसलाई व्यवहारमा उतार्ने वातावरण बन्नेछ। व्यवसायमा पुराना सम्पर्कले फाइदा दिलाउन सक्छ। प्रेम सम्बन्ध खुलेर कुराकानी गर्दा गलत बुझाइ हट्नेछ। शरीरमा थकान भए पनि मनोबल उच्च रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज कार्यक्षेत्रमा सक्रियता बढ्नेछ। जिम्मेवारी पूरा गर्ने क्रममा वरिष्ठ व्यक्तिको ध्यानाकर्षण गर्न सक्नुहुनेछ। कामको दबाव रहे पनि मेहनतको मूल्याङ्कन हुने सम्भावना रहनेछ। व्यवसायमा नयाँ प्रस्ताव आउनेछ। पारिवारिक आवश्यकताका लागि खर्च गर्नुपर्ने अवस्था पनि रहनेछ। माता पितासँगको सम्बन्धमा सामिप्यता बढेर जानेछ। सार्वजनिक व्यवहार गर्दा बोली र व्यवहार दुवैमा मर्यादा कायम राख्न आवश्यक रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।